0: पलाञ्चोको नमोबुद्ध नगरपालिका दुई बुच्चाकोट नजिकै सेल्फी डाँडामा बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोका अनुसार बनेपाबाट रोसी गाउँपालिका 6 सुगुरे साँदे गरेको अरण्यको यातायातको 23X8398 नम्बरको बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमा मृत्यु भएको हो भने 16 जना यात्रु घाइते भएका छन्। प्रहरी नायब उपरीक्षक रविन विष्टले बनेपाबाट रोसीतर्फ जाँदै गरेको बस शुक्रबार दिउँसो 2:15 बजे अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खोर्समा खसिएको बताउनुभयो।
1: सरकारले घरमै बसेर सेवा लिन पाइने लक्ष्यसहित सार्वजनिक सेवा प्रणालीलाई डिजिटल बनाउने घोषणा गरे पनि व्यवहारमा भने त्यो अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। अनलाइन सेवा शुरू भएको दावी गरिए पनि अधिकांश सरकारी सेवा अझै कागजी प्रक्रियामै सीमित रहेका छन्। परिणाम स्वरूप सेवा ग्राहीहरूलाई कार्यालय धाउन, कागज बोक्न र घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता कायमै रहेको छ।
0: विनियोजन विधेयक 2083 का विभिन्न शीर्षकमाथि हुने छलफल र जवाफ असार 1-4 राखिएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकले विनियोजन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।
1: सर्वोच्च अदालतले बाल सैनिक प्रयोगलाई दण्डनीय अपराध ठहर गर्ने गरी कानून बनाउन निर्देशनात्मक आदेश दिएको छ। बाल सैन्य दुरूपयोग सम्बन्धी मुद्दामा शुक्रबार फैसला गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई कुनै पनि सैन्य बलमा समावेश वा उपयोगलाई पूर्ण रूपमा निषेध गर्नुपर्ने भनेको छ।
0: शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिशका लागि पेश गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न 3-सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको संयोजकत्वमा समिति गठन गरिएको हो।
1: पोर्चुगल सरकारले डिपोर्ट अर्थात निष्कासनको अवस्थामा पुगेका झण्डै 2000 नेपालीलाई अस्थायी आवासीय अनुमति टीआरसी का लागि आवेदन दिन मौका दिएको छ। पोर्चुगलमा रहेका आप्रवासीहरूलाई कानूनी हैसियत दिने अधिकार सम्पन्न निकाय एकीकरण आप्रवासन तथा शरणार्थी निकाय एआईएमए ले नक्कली प्रमाणीकरण फेक स्टाम्प प्रकरणका कारण गम्भीर कानूनी संकटमा फँसेका नेपालीहरूलाई पोर्चुगलमा नै बस्न पाउने गरी आवेदन दिने मौका दिएको हो।
0: गत भदौ 23-24 गतेको जेएनजी आन्दोलनमा चलेर क्षति भएको जिल्ला प्रशासन कार्यालय मोरङको सभाहालको निर्माण शुरू भएको छ। उच्च अदालत विराटनगरको प्रबलीकरण समेत समाधान चलिरहेको छ। जेएनजी आन्दोलनमै क्षति पुगेको जिल्ला प्रशासन कार्यालयका 4 भवनमध्ये एउटा निर्माणाधीन, प्रमुख जिल्ला अधिकारी आवास भत्काउने ठेक्का, सहायक प्रमुख जिल्ला अधिकारी आवास तथा पुरानो प्रशासन कार्यालय भत्काउने कार्य समेत चाँडै शुरू गरिने भएको छ।
1: मधेस प्रदेश सरकारले बजेट फ्रिज हुने समस्या न्यूनीकरण गर्न आगामी आर्थिक वर्षदेखि नयाँ रणनीति अप्नाउन लागेको छ। प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले विगतमा अनुपयुक्त तथा कार्यान्वयन गर्न नसकिने योजना बजेटमा समावेश गरिँदा ठूलो रकम खर्च हुन नसकेर फ्रिज हुने समस्या देखिएको बताउनुभयो।
0: कर्णाली प्रदेश सरकारले निर्देशनालयहरूलाई जिल्ला कार्यालयमा परिणत गर्ने निर्णय गरेको छ। कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको बैठकले 5 निर्देशनालयलाई खटुवा गरी जिल्ला कार्यालयमा परिणत गर्ने निर्णय गरेको हो। जिल्ला कार्यालयमा परिणत हुने निर्देशनालयमा पूर्वाधार, विकास, खानेपानी, सिंचाई, ऊर्जा, कृषि, पशुपक्षी लगायत रहेका छन्।
1: ट्राफिक जाम अत्याधिक हुने तीनकुने जड़ीबुटी खण्डमा फ्लाइओभर अण्डरपास निर्माणको काम थाल्न 1.5-2 वर्ष लाग्ने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण सहयोगमा यसको निर्माण गर्न लागेको हो। 2 भदौ 2082 बसेको मन्त्री परिषद बैठकले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट 34.49 करोड़ जापानी येन अर्थात करिब 30.08 करोड़ नेपाली रूपियाँ सहुलियतपूर्ण ऋण सहायता लिने निर्णय गरेसँगै निर्णय प्रक्रिया अगाडि बढ़ाउन बाटो खुलेको हो।
0: ग्लोबल आईएमई बैंक लिमिटेडको संचालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त हुनुभएको छ। शुक्रबार बसेको बैंकको संचालक समिति बैठकले भट्टराईलाई रिक्त रहेको स्वतन्त्र महिला संचालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब विदेशका खबर। पश्चिम एसियामा विद्यमान अशान्ति हट्ने विश्वास बढ़ेको छ। अमेरिका र इरान बीच जारी युद्ध समाप्त गर्न उच्च राजनैतिक तहमा सहमति भएको दावीसँगै शान्तिको सम्भावना देखिएको हो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुवै मुलुकलाई दिगो शान्तिका निम्ति सम्झौताका प्रयासलाई अधिकतम प्रयोग गर्न आह्वान गरेसँगै शान्तिको प्रयास समेत सार्थक हुने देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध टुंग्याउन उच्च राजनीतिक तहमा स्वीकृत भइसकेको दावी गर्दै इरानमाथि तय गरिएको आक्रमण र बमबारी रोकिएको घोषणा गर्नुभएको जनाइएको छ। तथापि इरानले वार्ताको सबै कुरा मिलेको भने स्वीकार गरेको छैन।
1: नेपाली खबरमा अब खेलकुदका खबर। सर्वाधिक पाँच पटक विश्वकप जित्ने ब्राजिल लामो समयदेखि आफ्नो छैटौं विश्वकप उपाधिको पर्खाइमा छन्। सन् 2002 ब्राजिललाई उपाधिले पर्खिरहेको छ। सोही अभियान अन्तर्गत ब्राजिलले विश्वकप फुटबल 2026 आफ्नो पहिलो खेल बलियो मोरक्को विरूद्ध खेल्दैछ। यसैबीच मेक्सिको जीतमा गोल भन्दा बढ़ी रातो कार्ड प्राप्त भएको छ भने विश्वकप फुटबल अन्तर्गत शुक्रबार दक्षिण कोरियाले पुनरागमन जीत हात पारेको छ।
0: अब विचार तथा विश्लेषण। फुटबलको महापर्व शीर्षकमा गोर्खापत्र दैनिकमा प्रजित साक्यको विचार छापिएको छ। विश्वकप फुटबलको 23 संस्करण अमेरिका मेक्सिको र क्यानाडामा शुरू भइसकेको छ। विश्वका 101 खेलाड़ी आफ्नो जीवनकै उत्कृष्ट खेल खेलेर 5 हप्तापछि फिफा विश्वकप ट्रफी चुम्ने पर्खाईमा छन्। विश्वकप फाइनल अमेरिकाको न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा जुलाई 19 हुनेछ। सो राति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेता देशलाई ट्रफी प्रदान गर्नुहुनेछ।
1: शालिग्राम पर्यटन शीर्षकमा हरिकृष्ण शर्माले लेख्नु भएको छ। कालीगण्डकी नदीले कटान गरेको बगरमा सजाइएका भगवानसँगै जलवायु परिवर्तनका कारण भोग्नु परेको असर। 8 शताब्दीमा निर्माण भएको मुस्ताङको ऐतिहासिक स्थल घर झोङ किल्ला सहित विभिन्न प्राचीनकालीन सभ्यता झल्किने गरी ढुङ्गामा विभिन्न कला कोदिएको छ। अहिले यस स्थानमा स्वदेशी तथा विदेशी पर्यटक घुम्न आउन थालेका छन्। कालीगण्डकी नदीले कटान गरेको बगरमा सजाइएका भगवानले असर परेको विषयमा आजको गोर्खापत्र दैनिकमा शालिग्राम पर्यटन शीर्षकमा हरिकृष्ण शर्माले लेख्नु भएको छ।
0: जटिल शहरका विसंगत रहर शीर्षकमा नागरिक दैनिकमा सौभाग्य वालीको विचार छापिएको छ। काठमाडौँको वास्तविक चुनौती ट्राफिक वा प्रदूषण मात्र होइन, सबैभन्दा ठूलो प्रश्न हो। नेपाली युवाले आफ्नै देशमा सम्मानजनक भविष्य देख्न सक्छन्। राष्ट्रको सफलता त्यही दिन प्रमाणित हुनेछ जब सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य हुन्छ। काठमाडौँ लाखौं नेपाली सपनाको केन्द्र हो। अवसरसँगै यहाँ संघर्ष, असमानता र निराशाका कथा पनि उत्तिकै गहिरा छन्। राजधानीले सफलताका उज्याला अनुहार देखाउँछ, तिनका पछाडि लुकेका पीड़ा र बलिदान कमैले देख्छन्। पीएचडी गरेको श्रीमती र व्यवसाय गर्ने सपना बोकेका श्रीमानको कथा आजका हजारौं नेपाली युवाको प्रतिनिधि कथा हो। अवसरको अभाव, ऋणको बोझ र आर्थिक असुरक्षाले उनीहरूलाई विदेश जाने कठिन निर्णय लिन बाध्य बनायो।
1: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एनआरएन 99.1।
1: सरकार बदलिएको छ, तर के हाम्रो सोच, चिन्तन र कार्यशैली बदलिएको छ? के नीति, कानून र संरचनाहरू बदलिएका छन्?
2: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज कार्यक्रम सद्गमय
1: हरेक आइतबार राति 8 बजे एफयुआन टेलिभिजनमा, आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ।
2: कार्यक्रम सद्गमय अभियन्ता रमेश पौडेलको साथमा।

0: तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयनमा जाँदै काठमाडौँ महानगरभित्र झण्डै 2000 रोपनी जग्गा अतिक्रमित। नेपाली भूमि सुस्तामा भारतीय सुरक्षाकर्मी पसेपछि स्थानीय वासीको प्रतिकार।
1: बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन सर्वोच्चको आदेश। नक्कली भूटानी शरणार्थी प्रकरणमा पर्सीदेखि प्रतिवादी पक्षका वकिलको बहस। 2000 नेपालीलाई पोर्चुगलमा आवश्यक अनुमतिका लागि आवेदन दिने मौका।
0: सिन्धुपाल्चोकमा अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्य तरकारी खेतीमा रमाउँदै। ऋण सम्झौता भए पनि तिनकुने जडीबुटीमा फ्लाइओभर र अण्डरपासको काम शुरू भएन। निर्माणको काम रोकेका आयोजनाहरूलाई कार्यवाही गर्न निर्देशन।
1: अमेरिका र इरान बीच युद्ध अन्त्यका लागि सम्झौता हुँदै सबै आक्रमण रद्द गरिएको अमेरिकाको भनाई। मध्यपूर्व युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धि दर कमजोर हुने विश्व बैंकको अनुमान।
0: र विश्वकपमा आज राति कतार अनि स्विजरल्याण्ड खेल्ने, भोलि चार खेल हुने। बिहान ब्राजिल र मोरक्को खेल्दै अग्रता जोगाउन नसक्दा क्यानाडासँग बराबरीमा रोकियो बोस्निया एण्ड हर्जेगोभिना।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा हिजो काभ्रेमा भएको दुखद दुर्घटनाको प्रसंग।
1: बीपी राजमार्ग अन्तर्गत काभ्रे प्लाञ्चोकको नवबुद्ध नगरपालिका 2 बुच्चा कोट नजिकै शिल्पी डाँडामा बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरीकारले काभ्रे प्लाञ्चोकका अनुसार बनेपाबाट रोशी गाउँपालिका 6 सुगुरे जाँदै गरेको अरणीको यातायातको 23 ख 8398 नम्बरको बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमा मृत्यु भएको हो भने 16 जना यात्रु घाइते भएका छन्। प्रहरी नायब उपरीक्षक रविन विष्टले बनेपाबाट रोशीतर्फ जाँदै गरेको बस हिजो दिउँसो 2:15 बजे अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खोजमा खसेको बताउनुभयो।
3: मृतक मध्ये 4 जना आइडेन्टिफाई भएको छ। 1 जना फूलमाया तामाङ हुनुहुन्छ वर्ष 34 को, इन्द्र बहादुर झाक्री हुनुहुन्छ वर्ष 75 को, रोशी गाउँपालिका 6, अनि उहाँ चाहिँ यो बसको ओनर पनि हो है, बसको साउ। अनि अर्को प्यारी माया तामाङ वर्ष 40, उहाँको पनि रोशी गाउँपालिका वडा नम्बर 8 हो घर। बम बहादुर भण्डारी दैलेख घर भएको वर्ष 30 को, उहाँ चाहिँ नेपाली सेनाको अमलदार पदमा कार्यरत हुनुहुन्छ। 16 जना घाइतेमा 2 जना गम्भीर घाइतेको एसएसयूमा बढाएर उपचार भइरहेछ। चालकको भनाइ अनुसार चाहिँ हजुरको त्यो टाइरोइड

0: त्यसपछि उसले स्टेरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो भन्छ।
1: यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले काभ्रे पलाञ्चोक जिल्लाको नवबुद्ध नगरपालिका दुई बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको विषयमा दुःख व्यक्त गरेको छ भने 16 जना यात्रु घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। हिजो दिउँसो 23X8398 नम्बरको बस करिब 2:15 दुर्घटनामा परेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालद्वारा जारी प्रेस विज्ञप्तिमा बस दुर्घटनामा गहिरो संवेदना प्रकट गरिएको छ, साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ। नेपाल सरकारले यस घटनाको अनुसन्धान गरी दुर्घटनाको कारण पहिचान गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ।
2: काठमाडौँ महानगरभित्र मात्रै झण्डै 2000 रोपनी सरकारी तथा सार्वजनिक जग्गा शक्तिशाली व्यक्ति र समूहले अतिक्रमण गरेको निष्कर्ष निकालेको रावल आयोगको प्रतिवेदन 3 दशक अर्थात 30 वर्षपछि दराजबाट निस्कने भएको छ। सरकारले ती जग्गा खाली गराउने र अतिक्रमणकारीमाथि कानूनी कार्यवाही अगाडि बढ़ाउने गरी निर्णय पनि गरेको छ, कार्यान्वयनको निर्णय गरिएको हो। सर्वोच्च अदालतको निर्देशन र लामो सार्वजनिक दबावपछि सरकारले 1935 रोपनी भन्दा बढ़ी जग्गा फिर्ता ल्याउने तथा अतिक्रमणमा संलग्नमाथि कानूनी कार्यवाही गर्ने निर्णय हिजो गरेको हो। जग्गा छानबिन सम्बन्धी चर्चित रावल आयोगको 31 वर्ष अघिको प्रतिवेदन अहिले कार्यान्वयन गर्ने सरकारको निर्णयलाई चासोका साथ हेरिएको छ। 2049 तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले सरकारी सार्वजनिक जग्गा छानबिनका लागि आयोग गठन गर्नुभएको थियो। आयोगको प्रतिवेदन गत 21 फागुनको निर्वाचनपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको शक्तिशाली सरकारले कार्यान्वयन गर्ने निर्णय गरेको हो। हिजोको मन्त्री परिषदको बैठकका निर्णयबारे बताउँदै मन्त्री सस्मित पोखरेलले भन्नुभयो,
3: संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 2083 असार मसान्तसम्मको लागि म्याद थप गर्ने, दोस्रोमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग, रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने, र अन्त्यमा अर्थ मन्त्रालयको श्री रमेश कुमार भिताल सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने।
2: निर्णयसँगै रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने बाटो खुला भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित सबै निकायसँगको समन्वयमा आवश्यक कानूनी प्रक्रिया पूरा गरेर आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धी कार्य सम्पादन अघि बढ़ने पनि जानकारी दिइएको छ। आयोगले काठमाडौँ महानगरका तत्कालीन 35 वडामा जग्गा अतिक्रमण सम्बन्धी विस्तृत विवरण संकलन गर्दै नापी नक्सा र चित्र सहित प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदन तयार भएको समयावधिमा काठमाडौँ महानगरका वडा संख्या 35 थिए, जुन अहिले 32 सीमित छन्। आयोगले 2022 सालमा गरिएको नापी नक्सा र 2044को दोहोरो नक्सालाई आधार मानि सरकारी तथा सार्वजनिक जग्गाको स्थलगत अध्ययन गरेको थियो। आयोगले प्रतिवेदन बुझाए पनि सरकारले लामो समयसम्म त्यसको कार्यान्वयनमा कुनै ठोस पहल गरेनन्। त्यसको 8 वर्षपछि 2060 अधिवक्ता प्रकाशमणि शर्मा सहितले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाउँदै आयोगको प्रतिवेदन कार्यान्वयनका लागि परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
1: सर्वोच्च अदालतले बाल सैनिक प्रयोगलाई दण्डनीय अपराध ठहर गर्ने गरी कानून बनाउन निर्देशनात्मक आदेश दिएको छ। साथै सैन्य दुरूपयोग बाल सैन्य दुरूपयोग सम्बन्धी मुद्दामा हिजो फैसला गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई कुनै पनि सैन्य बलमा समावेश वा उपयोगलाई पूर्णत निषेध गर्नुपर्ने भनेको छ। सशस्त्र द्वन्दकालमा बाल सैनिकको भर्ना र प्रयोगको विषयलाई लिएर लेनिन विष्ट लगायतले दायर गरेको रिटमा सुनाई गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल पोखरेल र शान्ति सिंह थापाको पुनः इजलासले सरकारका नाममा आदेश जारी गरेको हो। सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको तेस्रो संशोधनले बाल अधिकारको गम्भीर उल्लंघनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको महसुस भएको इजलासले जनाएको छ। युद्ध अपराधमा नेताद्वय पुष्पकमल दाहाल र डाक्टर बाबुराम भट्टराईलाई अभियोजन गर्नुपर्ने निवेदनको माग भने सर्वोच्चले आदेश जारी गर्न अस्वीकार गरेको छ। यस सम्बन्धमा सर्वोच्चले भनेको छ, सशस्त्र द्वन्द्वको समयमा भएका कमाण्डर स्तरका निर्णयका लागि व्यक्तिगत जवाफदेताको प्रश्न खुला नै रहेको र यसलाई संवैधानिक रूपमा स्थापित संक्रमणकालीन न्याय संयन्त्रहरूबाट तयार प्रतिवेदन सिफारिश मार्फत सम्बोधन हुने नै हुँदा यसमा थप

0: केही बोलिरहनु पर्ने देखिएन।
1: यसैबीच कर्मचारी संगठन ट्रेड युनियन खारेजी सम्बन्धी सरकारी निर्णय कार्यान्वयनको बाटो खोल्ने गरी सर्वोच्च अदालतले आदेश दिएको छ। संवैधानिक इजलासले हिजो यसअघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने तथा पूर्ण सुनवाईका लागि पेश गर्ने आदेश गरेको हो। संवैधानिक इजलासको हिजोको बहुमत निर्णय अनुसार यसअघि जारी गरिएको अन्तरिम आदेश कायम नरहने र मुद्दा पूर्ण सुनवाईका लागि पेश गर्नुपर्नेछ। इजलासमा प्रधान न्यायाधीश मनोज शर्मा तथा न्यायाधीशहरू नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल सहभागी हुनुहुन्थ्यो। निर्णयमा प्रधान न्यायाधीश शर्मा, न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको राय एकतर्फी रहेको थियो भने न्यायाधीश सुवेदी र पौडेलले फरक मत राख्दै अन्तरिम आदेश निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। आदेशमा ट्रेड युनियन कार्यालय बन्द गर्ने, सरकारी सुविधा फिर्ता लिने तथा कर्मचारीलाई दरबन्दी अनुसार जिम्मेवारीमा खटाउने विषयमा सरकारी सम्पत्ति बाहेक अन्य सम्पत्तिमा बेदखलीको अवस्था नदेखिएको उल्लेख पनि गरिएको छ। श्रम अधिकार सम्बन्धी संवैधानिक व्यवस्था र यसको सीमा अन्तिम सुनवाईबाट स्पष्ट हुने भन्दै तत्कालका लागि अन्तरिम आदेश निरन्तरता नदिइएको पनि जनाइएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा अपाङ्गता भएका र उनीहरूको स्याहारमा लागेकाहरू तरकारी खेतीबाट राम्रो आमदानी लिँदै
3: स्याहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले तरकारी खेती गरेपछि उहाँको नि स्याहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ।
1: नेपाली भूमि सुस्तामा भारतीय सुरक्षाकर्मी पसेपछि स्थानीयवासीको प्रतिकार, नक्कली भूटानी शरणार्थी प्रकरणमा पर्सीदेखि प्रतिवादी पक्षका वकिलको बहस, 2000 नेपालीलाई पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिने मौका लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा नेपाली भूमि सुस्तामा SSB पसेपछि स्थानीयको प्रतिकार शीर्षकमा खबर प्रकाशित छ। यो नवलपरासीबाट राम कुमार श्रेष्ठले लेख्नु भएको छ। नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका 5 थारू टोलमा प्रवेश गरेको भारतीय सीमा सुरक्षा बलको टोलीलाई स्थानीयवासीले प्रतिकार गरेर फर्काइदिएका छन्। एसएसबीको टोली शुक्रबार बिहान 7 बजे थारू टोलमा प्रवेश गरेपछि स्थानीयले हुहल्ला गर्दै उनीहरूलाई भारतीय भूमितर्फ लखेटेका थिए। यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सुस्ताको समस्या पुरानो समयदेखि रहँदै आएको उल्लेख गर्दै कूटनीतिक रूपमा सरकारले आवश्यक पहल थाल्ने बताउनु भएको छ। मन्त्री परिषद बैठकपछि हिजो संचारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उहाँले यो आज मात्र भएको विषय होइन, परराष्ट्र मन्त्रालयले कूटनीतिक रूपमा गर्नुपर्ने संवाद भारतसँग गरि नै रहेको छ। त्यस्तै राजनैतिक सन्देश लिएर चीन जाँदै परराष्ट्र मन्त्री शीर्षकमा अर्को खबर छ। भारत भ्रमण सम्पन्न गरेको एक सातापछि परराष्ट्र मन्त्री शिशिर खनाल भोलि चार दिने औपचारिक भ्रमणका लागि चीन जाँदै हुनुहुन्छ। नेपाल र चीनका परराष्ट्र मन्त्रालयले हिजो एकैसाथ उहाँको बेजिङ भ्रमणको कार्यतालिका सार्वजनिक गरेका छन्। परराष्ट्र मन्त्री खनाल 31 जेठमा बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। त्यसपछि उहाँले विभिन्न भेटवार्तामा छलफल गर्ने पनि बताइएको छ। त्यस्तै भित्रपृष्ठमा राइट सेडिङ मापदण्डले रोजगारी खोसिने सरकारवालाको गुनासो शीर्षकमा अर्को खबर छ भने सांसद भन्छन् किसानले मल पाएनन्, सरकार भन्छ डीएपी अपुग यूरिया पर्याप्त शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै हुम्लाबाट 69 करोड़को कृषि उपज निर्यात शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। हिमाली जिल्ला जुम्लाको स्याउ ओखर सिमी आलुदेखि फाफर कोदो पिठो आमदानीका प्रमुख स्रोत बनेका छन्। जिल्लामा उत्पादित कृषि उपज ठूला शहरमा बिक्री वितरण हुने गरेका छन् भने उत्पादित कृषि उपज बिक्रीबाट गत आर्थिक वर्ष 2081-82 69 करोड़ 15,61,000 रूपियाँ आमदानी भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।
1: अन्नपूर्ण पोस्ट दैनिकमा कालापानी र सुस्ताको सुस्त गति शीर्षकमा यो जी पाण्डेले नेपालगंजबाट लेख्नु भएको खबर छापिएको छ। नेपाल भारतको संयुक्त सीमा कार्य समूह अर्थात बाउण्ड्री वर्किङ ग्रुप बीडब्ल्यूजीले दक्षिणी सीमा क्षेत्रको 10 गजा र सीमा व्यवस्थापनको काम शुरू गरेको छ। बीडब्ल्यूजीका प्राविधिकहरू नेपालको पूर्वी सीमादेखि पश्चिमसम्म खटिएका छन्। पश्चिम नेपालको सीमावर्ती जिल्ला बाँकेमा नेपाली पक्षले 49 वटा सीमा स्तम्भको मरमत गरिसकेको छ भने 22 वटाको पुनर्निर्माण गरेको छ। भारतीय प्राविधिकहरूले पनि 46 वटाको मरमत र 16 वटाको पुनर्निर्माण गरेका छन्। सीमा तथा 10 गजा व्यवस्थापन कार्यमा दुवै देशका प्राविधिकहरू संलग्न छन्। यसै क्रममा दुई देशका प्राविधिकहरूले नेपालगंज जमुना नाका नजिकै भारतीय पक्षले 10 गजा क्षेत्रमा बनाएको एउटा मन्दिर पनि भत्काएको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा निर्माण रोकेका आयोजनालाई कार्यवाही गर्न निर्देशन, निर्माण व्यवसायको आपत्ति शीर्षकमा खबर छ। पूर्वाधार विकास मन्त्रालयले लामो समयदेखि अवरूद्ध र अलपत्र अवस्थामा रहेका पूर्वाधार निर्माणका ठेक्काहरूलाई तत्काल कार्यवाही प्रक्रियामा अगाडि बढ़ाउन सड़क विभागलाई विशेष निर्देशन दिएको छ। मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलद्वारा हस्ताक्षरित एक पत्र मार्फत विभाग मार्फतका विभिन्न डिभिजन तथा आयोजना कार्यालयबाट ठेक्का सम्झौता भई निर्माण कार्य ठप्प पारेका आयोजनाहरूलाई कानूनी दायरामा ल्याउन निर्देशन दिएको छ। निर्माण व्यवसायीहरूले भने आपत्ति जनाएका छन्। कान्तिपुर दैनिकमा डंकी रूट हुँदै अमेरिका छिर्न 125 करोड़ खर्च, 12 महिना जेल बसाएपछि डिपोर्ट शीर्षकमा महेश केसीले रूकुम पश्चिमबाट लेख्नु भएको खबर छ। रूकुम पश्चिम मुसिकोट एकका राजेन्द्र खड्का 30 महिनापछि नेपाल फर्किनुभयो। अब उहाँसँग 14 महिनामा 18 वटा देश पार गर्दै अमेरिका छिर्न दलाललाई पटक पटक बुझाएको 1 करोड़ 15 लाख ऋण र 0 उपलब्धि मात्रै बाँकी रहेको उल्लेख गरिएको छ। भित्री पन्नामा 2000 नेपालीलाई पोर्चुगल ले दियो टीआरसी आवेदनको मौका शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर छ। पोर्चुगल सरकारले डिपोर्ट अर्थात निष्कासनको अवस्थामा पुगेका झण्डै 2000 नेपालीलाई अस्थायी आवासीय अनुमति टीआरसीका लागि आवेदन दिन मौका दिएको हो। पोर्चुगलमा रहेका प्रवासीलाई कानूनी हैसियत दिने अधिकार सम्पन्न निकाय एकीकरण आप्रवासन तथा शरणार्थी निकाय एआईएमएले नकली प्रमाणीकरण फेक स्ट्याम्प प्रकरणका कारण गम्भीर कानूनी संकटमा फँसेका नेपालीलाई पोर्चुगलमा नै बस्न पाउने गरी आवेदन दिन मौका दिइएको हो। लेसबन स्थित नेपाली दूतावासमा 1760 जनाले आफूहरू पीड़ित भएको भन्दै निवेदन दिइसकेका छन्। त्यो सूची दूतावासले पोर्चुगल सरकारलाई पठाइसकेको छ। एसीको नतिजामा 70 ल्याउनेलाई 7 अंक शीर्षकमा अर्को खबर सुदीप बैनीले लेख्नु भएको छ। एसईको नतिजामा सिम्बोल नम्बर 029107 भएका विद्यार्थीले विज्ञान र सामाजिकमा 3.6 र 2.4 जीपीए प्राप्त गरे। नतिजामा चित्त नबुझेर पुनर्योग गर्दा दुवै विषयमा उनले 4.4 जीपीए ल्याए। सिम्बोल नम्बर 00404772D भएका विद्यार्थीले अंग्रेजीमा 2.4 जीपीए प्राप्त गरे। पुनर्योगका लागि आवेदन दिँदा नतिजा परिवर्तन भएर 4 जीपीए कायम भयो। 31,000 विद्यार्थीको पुनर्योग गर्दा 1800 जनाको नतिजा परिवर्तन भएको खबरमा उल्लेख गरिएको छ। ऋण सम्झौता भए पनि निर्माणमा गएन, तीनकुने जडीबुटीमा फ्लाइओभर र अण्डरपास शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकको भित्री पन्नामा प्रतिनिधि सभा मन्त्रालय गत छलफल असारदेखि शीर्षकमा खबर छ। विनियोजन विधेयक 2083 विभिन्न शीर्षकमाथि हुने छलफल र जवाफ असार 1 गतेदेखि 4 गतेसम्मका लागि राखिएको छ। प्रतिनिधि सभाको शुक्रबार हिजोको बैठकले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको छ। अर्थमन्त्री वाग्लेको अभिव्यक्ति र करका दर हेरफेरको विषयलाई लिएर नेपाली कम्युनिष्ट पार्टी नेकपाले तीव्र आपत्ति जनाउँदै संसदीय छानबिन समिति गठनको माग हिजोको बैठकमा अगाडि सारेको छ। असारमा 30,000 दादुराको खोप दिइने बारेमा संगम घरती मगरले बागलुङबाट लेख्नु भएको खबर पनि छापिएको छ। राष्ट्रपा महाधिवेशन तयारी तीव्र शीर्षकमा वसन्त ढुङ्गानाले चितवनबाट लेख्नु भएको खबर छ भने गणेश विश्वले नेपालगंजबाट लेख्नु भएको छ। नेपालगंज उपमहानगरपालिकाका 82% बासिन्दा शुद्ध खानेपानी उपभोग गर्नबाट वञ्चित छन्। नगरमा खानेपानी सेवाको संस्थागत विस्तार भए पनि वितरण प्रणाली चुस्त नहुँदा नागरिकको ठूलो हिस्सा शुद्ध खानेपानी उपभोगबाट वञ्चित भएको खबरमा उल्लेख गरिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच जारी युद्ध अन्त्य गर्नका लागि सम्झौता अन्तिम चरणमा पुर्याइएको बताइएको छ। दुवै देशले पछिल्लो समय आक्रमण तीव्र बनाएपछि शान्ति सम्झौताको अन्तिम बिन्दु खोजिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले संचारकर्मीसँग कुरा गर्दै सम्झौतामा हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने शर्त रहेको समेत बताउनु भएको छ। अराघचीका अनुसार इरानको आणविक कार्यक्रम सम्बन्धी वार्ता भने पछि अलग रूपमा बस्ने पनि बताइएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध तय गरिएका सबै आक्रमणहरू रद्द गरिएको बताउनुभयो। वार्तामा केही सहमतिका विषय अघि बढ़ेकाले सम्झौतामा चाँडै हस्ताक्षर हुन सक्ने आकलन गर्दै उहाँले सम्पूर्ण आक्रमणका कार्यक्रमहरू रद्द गरिएको बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तर इरानी संचार माध्यमले सार्वजनिक गरेको 14 बुधे सम्झौताबारे ट्रम्पले असहमति जनाउँदै उक्त विवरण वास्तविक सहमतिसँग मेल नखाने समेत प्रतिक्रिया दिनुभएको छ। र इरानसँगको जारी अमेरिका इजरायल युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धिदर कोविड 19 महामारी पछिकै सबैभन्दा कमजोर स्तरमा पुग्ने अनुमान गरिएको छ। विश्व बैंकले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार सन् 2026 विश्वको आर्थिक वृद्धिदर 2.5% सीमित रहनेछ। यो सन् 2025 तुलनामा निकै कम हो। गएको वर्ष विश्व अर्थतन्त्र 2.9% बढ़ेको थियो। युद्ध थप चर्किएमा वा वस्तु तथा ऊर्जा आपूर्ति लामो समयसम्म अवरूद्ध भएमा अवस्था झन गम्भीर बन्ने चेतावनी दिइएको छ।
1: साझा खबरमा अब खेल खबर। विश्वकप 2026 तेस्रो खेलमा घरेलु टोली क्यानाडा र बोस्निया एन्ड हर्जगोभिना बराबरी खेलेका छन्। क्यानाडाको टोरन्टो स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानाडा र बोस्निया एन्ड हर्जगोभिनाले 1-1 बराबरी खेलेका हुन्। खेलको 21 मिनटमा जोभो लुकिचले हेडर मार्फत गोल गर्दै बोस्निया एन्ड हर्जगोभिनालाई शुरूआती अग्रता दिलाउनु भएको थियो तर बोस्निया एन्ड हर्जगोभिनाले अग्रता जोगाउन सकेन। 79 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। काइल लारिनले शानदार कन्ट्रोलका साथ गोल गर्दै क्यानाडालाई बराबरीमा फर्काउनुभयो। त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र अंक दुवै टोलीले 1-1 अंक बाँधेका छन्। अब विश्वकपको चौथो खेलमा आयोजक अमेरिका र पारागोए खेल्नेछन्। उक्त खेल बिहान 7:15 शुरू हुने जानकारी दिइएको छ। एसियाली राष्ट्र कतारले स्विजरल्याण्डको सामना शनिबार राति गर्दैछ। यससँगै कतारले लगातार दोस्रो विश्वकपको यात्रा शुरू गर्नेछ। कतारले युरोपेली राष्ट्र स्विजरल्याण्ड विरूद्धको खेल नेपाली समयअनुसार राति हुनेछ। अमेरिकाको लेभिस मैदानमा खेल हुनेछ। समूह बीमा दुवै 3 अंक बटुल्ने प्रयासमा रहनेछन्। त्यसै गरी आजको खेलमा समूह बीको रहनेछ कतार र स्विजरल्याण्ड। समूह सीमा 31 जेठमा 3:45 खेल हुनेछ। ब्राजिल र मोरक्को बीचको समूह सीको खेल 31 जेठमा 6:45 शुरू हुनेछ भने हैटी र स्कटल्याण्ड समूह डीको खेल 31 जेठमा 9:45 हुनेछ। अस्ट्रेलिया र टर्की बीचको खेल समूह ईको हो। यो खेल भोलि हुनेछ भने जर्मनी र कुराकाओको बीचमा पनि प्रतिस्पर्धा हुने भएको छ।
0: आधुनिक प्रविधिबाट तरकारी लगाएर आमदानी लिन थालेपछि अपाङ्गता भएका व्यक्तिलाई पनि सजिलो। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-5253
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: साझा खबरमा अब तरकारी उत्पादनमा आधुनिक प्रविधिको सहयोग सिन्धुपाल्चोकमा जलवायु अनुकूल कृषि प्रविधिको प्रयोग गर्दै अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवार व्यावसायिक गोलभेडा खेतीमा जुटेका छन् यसले उनीहरूको आमदानी मात्र बढ़ाएको छैन आत्मविश्वास र आत्मनिर्भरताको नयाँ आधार पनि बनेको छ
9: सिन्धुपाल्चोकको चौतारा सांगाचोगडी नगरपालिका आठ इर्खुका भक्तबहादुर तामाङ जन्मजात दुर्लभ छालारोग पोर्फिरियाबाट पीड़ित हुनुहुन्छ घाममा निस्कन नसक्ने भएकाले दैनिक कामकाजमा उहाँलाई परिवारको सहयोग आवश्यक पर्थ्यो तर अहिले अवस्था फेरिएको छ घर छेउमै निर्माण गरिएको टनलभित्र मल्चिङ प्रविधिबाट गोलभेडा खेती गरिरहनु भएको छ पहिलो वर्षमै करिब 300 किलो गोलभेडा बिक्री गर्न सफल भएपछि उहाँको आत्मविश्वास झन बढ़ेको छ अब एउटै बोटबाट 7 किलोसम्म उत्पादन गर्ने लक्ष्य उहाँले राख्नु भएको छ
10: राम्रै भएको छ 300 जति केजी चाहिँ बेच्यो सबोट मिलेको छ औषधिको खर्च घर खर्च
9: चौतारा साँगाचोगढीतिर ठूलो सिरबारीकी जगमाया दुलालको परिवार पनि प्रेरणाको अर्को उदाहरण बनेको छ बौद्धिक अपाङ्गता भएकी छोरी देवकीको हेरचाहमा सीमित जीवन बिताइरहनु भएकी जगमायाले अहिले घर छेउमा 3 टनेल निर्माण गरेर गोलभेडा खेती गरिरहनु भएको छ थोपा सिंचाई मल्चिङ र बायोडिग्रेबल प्रविधिको प्रयोगले उत्पादन बढ़ेको छ गत वर्ष 1 टनेलबाट मात्रै करिब 50,000 रूपियाँ आमदानी गर्नुभएकी उहाँ यस वर्षको उत्पादन बजार पठाउने तयारीमा हुनुहुन्छ
3: वर्ग खमा छन् उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले यो तरकारी खेती गरेपछि उहाँको नि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ मलाई धेरै राम्रो छ 1 किरेट 12 किलो निकाले हिजो मात्रै त्यही अनुसारले एउटा नडलको बराबर आयो भने 1 लाख लगभग लिनुपर्ने सर
9: चौतारा साँगाचोगढी नगरपालिका र सप्रोस नेपालको साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रममा हाल 136 जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवार आबद्ध छन् बेसलाइन सर्वेक्षणका आधारमा छनौट गरिएका परिवारलाई प्रति टनेल करिब 60,000 रूपियाँ बराबरको सहयोग उपलब्ध गराइएको छ जसका कारण उनीहरू घरमै बसेर आधुनिक र उत्पादनमुखी कृषिमा संलग्न हुन सफल भएका छन् सप्रोस नेपालका कार्यक्रम संयोजक महेश्वर ढकाल
11: क्लाइमेट स्मार्ट एग्रिकल्चर टेक्नोलोजीहरू छन् डिप्रिगेसनका कुराहरू छन् मल्चिङ प्लास्टिकका कुरा छन् बायोडिग्रेबल मल्चिङका कुराहरू छन् र विभिन्न थरीका तरकारीहरू देखिन्छ हामीले चाहिँ मार्केटलाई सुहाउँदो र स्थानीय बजारको मागको आधारमा नै हामीले यो तरकारी खेतीहरूमा सहयोग गरिरहेका छौँ
9: 2 वर्षदेखिको कार्य अनुभवमा राहतमुखी भन्दा उत्पादन र आय आर्जन केन्द्रित कार्यक्रम प्रभावकारी देखिएको छ नगरपालिकाले पनि अब किराको प्रकोप नियन्त्रण उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ चौतारा साँगाचोगढी नगरपालिका उपप्रमुख सीता थापा
12: किरानी भनौ अथवा अपाङ्गता भएका व्यक्तिहरूले पनि आफूलाई एउटा स्वस्थ हिसाबले स्फूर्ति आएको जाँगर पलाएको र यो चाहिँ हामीलाई ठिक लाग्यो किनभने अपाङ्गता भएको व्यक्ति पनि र उहाँको परिवार पनि सहभागी हुन सक्ने काम गर्दै जाँदाखेरि देख्यौं यो किराजन्य रोग यो प्रकोपहरू जुन छ त्यसलाई एउटा प्राविधिक टिम नगरपालिकाको खटाएर त्यसलाई न्यूनीकरण गर्ने र बजारीकरणलाई चाहिँ व्यवस्थित गर्न सक्यो भनेदेखि धेरै परिवर्तन चाहिँ उहाँहरूको जीवनमा आउँछ भन्ने कुरा चाहिँ मलाई विश्वास छ
9: पहिले घर बाहिर निस्केर काम गर्न कठिन मानिने धेरै व्यक्ति अहिले टनेल भित्र व्यावसायिक गोलभेडा खेतीमा व्यस्त छन् मेहनत सिप र अवसरको सही संयोजनले उनीहरूले अपाङ्गतालाई कमजोरी होइन सम्भावनामा रूपान्तरण गरिरहेका छन् दीपक खत्री सीआईएन रेडियो सिन्धु सिन्धुपाल्चोक
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
0: रावल आएको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयनमा जाँदै काठमाडौँ महानगरभित्र झण्डै 2000 रोपनी जग्गा अतिक्रमित नेपाली भूमि सुस्तामा भारतीय सुरक्षाकर्मी पसेपछि स्थानीयको प्रतिकार,
1: बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन सर्वोच्चको आदेश, नकली भूटानी शरणार्थी प्रकरणमा पर्सीदेखि प्रतिवादी पक्षका वकिलको बहस, 2000 नेपालीलाई पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिने मौका,
0: सिन्धुपाल्चोकमा अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्य तरकारी खेतीमा रमाउँदै ऋण सम्झौता भए पनि तीनकुने जड़ीबुटीमा फ्लाइओभर र अण्डरपासको काम शुरू भएन, निर्माणको काम रोकेका आयोजनालाई कार्यवाही गर्न निर्देशन,
1: अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि सम्झौता हुँदै सबै आक्रमण रद्द गरिएको अमेरिकाको भनाई, मध्य पूर्व युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धि दर कमजोर हुने अनुमान,
0: र विश्वकपमा आज राति कतार र स्विजरल्याण्ड खेल्ने, भोलि 4 खेल हुने, बिहान ब्राजिल र मोरक्को खेल्दै अग्रता जोगाउन नसक्दा क्यानाडासँग बराबरीमा रोकियो बोस्निया हर्जगोभिना।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा रवि मिश्रले झ्याप्पै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समय बसिरहेका प्रतिनिधि सभाका बैठकहरू, जहाँ सांसदहरूले समसामयिक विषयमा ध्यानाकर्षण त गराउँछन् तर कतिपय सांसदले उटपट्याङ कुराहरू राखेर, अभिव्यक्ति राखेर विरोध गरिराखेकोमा पनि व्यङ्ग्य गर्न खोजिएको छ। एउटा बन्द कोठा छ, बन्द कोठाको माथिपट्टि कोट झुण्ड्याइएको छ, कोटमा लोगो छ प्रतिनिधि सभाको र नजिकै सांसद जस्ता देखिने व्यक्ति 101 उटपट्याङ शीर्षकको किताबमा केही त्यहाँ रटान मारिरहेको जस्तो देखाइन्छ र उनले हात उठाएका छन्, केही भन्दैछन्। यस्तो लेखिएको छ, आहा, आज पनि संसदमा माहौल तताइने भयो।
0: हौस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: बजेट त अब त्यहाँ गर्नुपर्ने जति अझै पनि गएको छैन, त्यहाँ बाटाघाटाहरू चाहिँ धेरै बनाउनु पर्ने छ, खाने पनि धेरै गर्नु चाहिँ आवश्यकता छ। सबभन्दा कति झुट बोलाएको छ हेर्नु न, यो सरकारको नीतिता कार्यक्रम र बजेट वक्तव्यमा देशका 98% चाहिँ जनताको पहुँचमा पुगेको छ विद्युत भनेको छ होइन, जस्तो कि बझाङका जनतै तपाईँको 40% बझाङका जनता विद्युतको पहुँचभन्दा बाहिर छन्, बझाङका जनता चाहिँ बझाङका 40%। ती जनता त यिनले चाहिँ आफ्नो देशको संज्ञा छ नि सत्यवाद, मैले हिजो सदनमा उठाएको छु, बझाङी जनता चाहिँ नेपाली जनता हुन् कि होइनन्, बझाङको भूगोल चाहिँ नेपालभित्र पत्तै पर्दैन होइन, अनि त्यसो भन्दा चाहिँ 98% चाहिँ कसरी पुग्यो त नि विद्युत होइन। त्यस्तै कर्णालीका समस्या छन्, सुदूरपश्चिमको अरू जिल्लामा पनि ती समस्या छन्, अनि यस्ता खालका हचुवाभरमा चाहिँ हावातलमा यस्ता कुराहरू ल्याउने है त्यो काम गर्ने कुराको कुनै अर्थ छैन, अलिकति माइक्रो ढङ्गले स्टडी गर्नु पर्यो, दुर्गमका पिछडी क्षेत्रका पछाडि पारिएका क्षेत्रमा पनि ध्यान दिनुपर्छ भन्ने मेरो आग्रह छ।
1: हस् प्रमुख सचेतकज्यू, समय र संवादका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
0: धन्यवाद छ, मलाई पनि अवसर दिनुभएको, थ्याङ्क
1: यू। उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका प्रमुख सचेतक सांसद ऐनमर आदरणीय श्रोता, नेपाली भाषामा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो, बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो, जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: विषादी विसुन औषधि होइनन् अनावश्यक विषादी प्रयोग नगरौं नगराउं प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौं विषादीले मानव स्वास्थ्य जीव जन्तु वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ
3: हाम्रो खानाको करिब दुई तिहाई हिस्सा परसेचित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचक जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौं र बुझाउँ
2: मौरीको निर्वाध वितरणमा सहयोग गरौं र गराउ व्यावसायिक किट विकास केन्द्र हरियर भवन भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: ओहो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
3: विषादी विषुन औषधि होइनन् अनावश्यक विषादी प्रयोग नगरौ नगराउ प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौं विषादीले मानव स्वास्थ्य जीव जन्तु वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ
4: हाम्रो खानाको करिब दुई तिहाई हिस्सा परसेचित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचन जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौं र बुझाउँ
3: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउं व्यावसायिक किट विकास केन्द्र हरियर भवन

0: तारो विषयमा तारो बहस नेपाली बहस
1: यस नेपाली बहसका साथमा
2: प्रीति तयारी चौचौ ग्लोबल आईबी बैंक सबैका लागि बैंक
3: डिशोम फाइबरनेट
4: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका सांसद नरेन्द्र केरुङ हुनुहुन्छ। केरुङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। गुड मर्निङ केरुङजी, सुन्दै हुनुहुन्छ?
5: गुड मर्निङ खेमजी, अलिक सानो मात्रै सुनिँदैछ।
4: के छ तपाईँको अवस्था अहिले? आराम हुनुहुन्छ? सन्चै छ? सदन कस्तो चलिरहेछ केरुङजी?
5: यहाँहरूको शुभेच्छा रहन्छ, म एकदम आरामै रहन्छु, आरामै छु। यहाँलाई त्यही कामना गर्छु।
4: हामी पनि एकदम ठिक छ। सदन हेरिरहेका छौँ। सदन कस्तो छ अहिले? सदनमा तपाईँ चाहिँ कस्तो भूमिकामा हुनुहुन्छ? सदन राम्रो ढंगले अगाडि बढ़ाएको छ? सत्तापक्षले सही ढंगले अगाडि बढ़ाएको छ सदनलाई? कार्यपालिकाले
5: कार्यपालिका र सत्तापक्षले सदनको आवश्यकता महसुस गरेनन्। तर प्रतिपक्ष अब के अरे अहिलेको हाम्रो कार्यकारी प्रमुख र सत्तापक्षलाई सदन खासै
4: चाहिँ सदन कस्तो चलिरहेछ केरुङजी?
5: यहाँहरूको शुभेच्छा रहन्छ, म एकदम आरामै रहन्छु, आरामै छु। यहाँलाई त्यही कामना गर्छु।
4: हामी पनि एकदम ठिक छ। सदन हेरिरहेका छौँ। सदन कस्तो छ अहिले? सदनमा तपाईँ

0: तदन्त उहाँहरूको बाधा जस्तो उहाँहरूको चाहिँ काममा चाहिँ रोकावट गर्ने कहाँ बाटोमा चाहिँ काँडा जस्तै एउटा चाहिँ अवरोधको रूपमा उहाँहरूले फिल गर्नु भएको छ। अब सदनको महत्व बारेमा, संसदको महत्व, गरिमाको र मर्यादाको बारेमा उहाँहरूलाई कमै नलेज पनि छ त्यसो त, र कार्यकारी प्रमुखलाई पनि सदन चाहिँ नभइदिए हुन्थ्यो भन्ने किसिमको उहाँको साइकोलोजी बुझिँदा सदनलाई चाहिँ अब विभिन्न किसिमका चाहिँ उहरू विभिन्न किसिमको चाहिने इस्यूहरू निकाल्ने र त्यो इस्यूको माध्यमबाट संसद अवरुद्ध नै भइराखोस् भन्ने उहाँहरूको इच्छा र चाहना छ।
1: तपाईँहरूको इच्छा पनि त त्यस्तै छ नि त, संसद नचलोस्, बजेटमा छलफल नहोस्, सकेसम्म यिनीहरूलाई गलाउन सकियोस् भन्ने छ नि त नरेन्द्रजी।
0: होइन होइन खेमजी, के छ भने तर नेपाली काँग्रेस जिम्मेवार, प्रतिपक्ष र अन्य दलहरू जिम्मेवार र विगतदेखि संसदीय अभ्यासमा खारिएर आएका पार्टीका सदस्यहरू होइन प्रतिनिधि सभा सदस्यहरू भएको कारणले गर्दाखेरि एउटा आफैले एक स्टेप पछि हटेर भए पनि जनताको सार्वभौम सत्ता सम्पन्न संसद जहाँबाट जनताका आवाजहरूलाई बुलन्द गरिन्छ, जहाँबाट चाहिँ जनताका आकांक्षाहरूलाई सम्बोधन गरिन्छ, जहाँबाट चाहिँ जनताका पीड़ाहरूमा मलमपट्टि लाइन्छ, हो त्यो संसदलाई नै निरन्तर गर्नुपर्छ भनेर प्रतिपक्षी दल आफैले अब उपरान्त कार्यकारी प्रमुखको उपस्थितिको अपेक्षा नगरिकन र तर राष्ट्रियताको मुद्दा, सीमाका मुद्दा, अनि जनजीविकासँगको मुद्दा, संसदीय गरिमा र मर्यादासँगको मुद्दाको विषयमा आफ्ना इस्युहरू निरन्तर रहने भने संसद अवरुद्ध हुनबाट प्रतिपक्षी दलहरूले जोगाए, त्यो हाम्रो आफ्नो परिपक्वता हो भन्ने
1: होइन। अब बजेटमा पनि छलफल भएको छैन, तपाईँहरूको माग र मुद्दा कस्तो हुन्छ भने नि, मलाई त्यही केटी चाहियो भन्ने एउटा गीत छ नि, प्रधानमन्त्री नै चाहियो हामीलाई संसदमा, अरूले हुँदैन, प्रधानमन्त्री नै उपस्थित चाहियो, किन उहाँको अनुहार हेर्न बहुत मन परेको छ तपाईँहरूलाई प्रधानमन्त्रीको?
0: होइन, उहाँको अनुहार हामीले देखिराखेकै अनुहार हो पहिले काठमाडौँ महानगरपालिकाको मेयर भएदेखि नै, तर कतिपय यता यस्ता इस्युहरू हुन्छन् कि जुन संसदमा के अरे सार्वभौम संसदहरूले सांसदहरूले उठाएको कतिपय विषयवस्तुहरूले चाहिँ र राष्ट्रिय मुद्दाहरू, विवादित मुद्दाहरू उहाँकै कारणले उत्पन्न भएका मुद्दाहरूको छिनोफानो त उहाँकै मुखारविन्दबाट हुनु पर्यो नि त।
1: अनि उहाँको मुखारविन्दुबाट त नहुने स्थिति आयो, उहाँको मुखारविन्दु त नचल्ने भयो नि त, उहाँको मुखारविन्दुबाट त शब्द बाण आइसके पछाडि त त्यसले त अर्को तनाव गर्न थाल्यो नि त राष्ट्रपतिलाई।
0: होइन, अब त्यो उहाँहरूको आफ्नो आन्तरिक विषयवस्तु, उहाँहरूको के तयारी थियो, आकस्मिक रूपमा उहाँ चाहिँ छापामार शैलीमा उपस्थित हुनुभयो अनि त्यहाँदेखि सम्पूर्ण अब देश र मुलुकका विरूद्धमा चाहिँ आफ्नो विष गमन गरेर जानुभयो, त्यो उहाँहरूको आफ्नो तयारी होला। अब त्यसको कार्यकारी प्रमुख भएपछि संसदमा आउँदैछु भन्ने सभामुखलाई जानकारी हुनुपर्ने हो भएको होला, सभामुखले चाहिँ नि अब यो विषयवस्तु पर प्रधानमन्त्रीले भन्ने एक आपसमा दुईटा सम्माननीय अथवा सभामुख र कार्यकारी प्रमुखको बीचमा सल्लाह भएको होला, त्यही अनुसार चलेको होला भन्ने लाग्दछ। हामीले त कार्यकारी प्रमुखलाई सानो ठाउँ देख्दैनौँ, संसदको चाहिँ प्रमुख भनेको चाहिँ सभामुख हो, उहाँ यो लेभलमा चाहिँ देशको यत्रो ठुलोको लेभलमा चाहिँ उहाँहरूको आपसमा सल्लाह भएकै होला भन्ने लाग्दछ, होइन? हामीले त अनुमान गर्ने त्यही त हो नि।
1: अब अहिलेको अवस्थामा जुन किसिमले सदनमा बजेटको छलफल हुनुपर्ने हो, तपाईँहरूको भूमिका चाहिँ अब त्यहाँ कस्तो रहन्छ? बजेटमाथि छलफल हुन शुरू भयो, अब सांसदहरूको धारणा राख्ने काम शुरू भयो, फेरि अर्थमन्त्रीले करका दर हेरफेर गर्यो भनेर तपाईँहरू फेरि आन्दोलित हुनुहुन्छ सदनमा।
0: उहाँले त्यस विषयमा स्पष्टीकरण दिनुभयो, अहिले करका दरहरू एक रुपियाँ मात्रै देशलाई नोक्सानी हुने खालको भयो भने सार्वजनिक जीवन त्यागिदिन्छु र हामीलाई चुनौती दिनुभयो, लु तपाईँहरू पनि त्यो किसिमको चाहिँ नि गल्ती कमजोरी भएमा आफ्नो सार्वजनिक जीवन त्याग्ने, राजीनामा दिने त्यो किसिमको नैतिकता बोकेर आउनुहोस् भनेर चाहिँ उहाँले च्यालेन्ज गर्नुभएको छ, होइन? तर बजारमा कुरा आइसकेपछि, संचार माध्यममा कुरा आइसकेपछि, जनस्तरमा कुरा उठिसकेपछि त्यो कुरालाई त निर्ग्यौल गर्नुपर्छ नि। उहाँको चाहिँ नि एउटा चाहिँ नि अनुहारमा अलिकति हिलो त लाग्यो त जे भए पनि, त्यसकारणले त्यो हिलो लागेको विषयमा त त्यो प्रकारले त गर्नु पर्यो, बजारमा आएको विषयलाई प्रष्टीकरण त दिनु पर्यो।
1: यसको मतलब संसदीय छानबिन समिति अनिवार्य त्यसो भए शर्त हो तपाईँहरूको?
0: संसदीय समिति अधिगतका अभ्यासहरूमा त अब संसद अथवा मन्त्री अथवा त्यही विषयमा सम्बन्धित विषयवस्तुमा त्यस्तो किसिमको इस्युहरू आयो, मुद्दाहरू आयो भने त संसदीय छानबिन समिति बाटो टुङ्ग्याउँदाखेरि जनताको सार्वभौम संसद हो, जनताले पठाएको प्रतिनिधिहरू छन् त्यहाँ, जनताले पठाएकै प्रतिनिधिहरूबाट चाहिँ नि त्यस्ता कुराहरू टुङ्गियो भने उहाँलाई पनि अझै सजिलो, त्यस कारणले अन्य थर्ड पर्सनलाई ल्याउनु भन्दा उहाँकै समक्ष

0: पछि अब के अरे प्रतिनिधि सभा सदस्यहरू को उपस्थितिमा त्यही विषयमा आपसमा चाहिँ छलफल गरेर बहस गरेर उहाँलाई चाहिँ क्लियरेन्स गर्दाखेरि राम्रो नि त. नभए त हिजो अस्ति भर्खरै गृहमन्त्रीको चाहिँ सामान आयोग जस्तै हुनुपर्छ.
1: गृहमन्त्रीले त क्लिन चिट लिएर आउनुभयो. गृहमन्त्रीमाथि त तपाईँहरूको आरोप मात्र रहेछ नि त, उहाँले त केही पनि गर्नुभएको रहेछ. त्यो त सिस्टमको कमजोरी रहेछ नि त नरेन्द्रजी.
0: होइन, त्यो त त्यो विषयवस्तु अब सिस्टमको कमजोरी थियो थिएन त्यो उहाँले नै जान्ने विषयवस्तु, किनभने उहाँ आफै गृहमन्त्री हुनुहुन्छ. तर गृहमन्त्रीको नाममा जुन के अरे आएको विषयवस्तुमा छानबिन गर्ने आयोग त एउटा डमी आयोग नै हो, जुन चाहिँ अब प्रधानमन्त्रीले अब सुधनजीले अथवा अन्यले जे भन्यो त्यही कुरा गर्ने त भएन, निष्पक्ष छानबिन गर्ने टाइपको समिति त होइन नि त त्यो. त्यसकारण हामीले सुरुमै भनेका थियौँ त्यहाँनिर चाहिँ नि रहेका सदस्यहरू चाहिँ सत्ताको डर अथवा सत्ताको त्रास अनि सत्ताको आशमा चाहिँ नि तपाईँहरूको छानबिन विधेयकको विषयवस्तु चाहिँ के अरे त्यसमा नफसोस् है भनेर त हामीले सदनमै उहाँहरूलाई सचेत गराएको थियो. तर आखिरीमा हामीले शङ्का गरे बमोजिम नै भयो, यस्तै हुन्छ भन्ने थाहा थियो. यो कुराको
1: गृहमन्त्री फेरि फर्किनुहुन्छ, धोइबकाली गरेर ल्याइन्छ भन्ने थाहा थियो तपाईँहरूलाई. गृहमन्त्री आउने कुरामा तपाईँहरू ढुकाउनुहुन्थ्यो, प्रतिवेदन त सार्वजनिक भएको छैन नि त फेरि.
0: होइन, अब गृहमन्त्रीले यो विषयको संकेत चाहिँ पहिले नै दिनुभएको थियो. कसरी भने अब छानबिन आयोग गठन भयो, छानबिन आयोगले प्रतिवेदन बुझाउने बित्तिकै म कम ब्याक हुन्छु भनेर त उहाँले उहिले नै भनिसक्नु भएको थियो, पहिले नै संकेत
1: क्लियर नै थियो. उहाँको सचिवालयले नै काम गरिरहेको थियो नि त गृह मन्त्रालयमा, उहाँका सुकीहरू नै त्यहाँ काम गरिरहेको थिए होइन,
0: गरिराखेकै थियो. अब त्यस कारणले गर्दाखेरि यो बनी बनाऊ समिति हुन्छ, सरकारले गठन गर्ने जति पनि अहिलेको समिति छ त्यो समितिप्रति हाम्रो विश्वास छैन. किन छैन भनेदेखि यही कुराले प्रमाणित गर्यो नि त. गृहमन्त्री सुदन गुरुङको विषयमा उठेका विषयवस्तु थियो, उहाँलाई सफाई चाहिँ थियो, तर यो त बनी बनाऊ हो नि त. यसमा कुनै छानबिन भएन, एउटा औपचारिकता पुरा गर्ने मात्रै भयो नि त. हो त्यस्तै औपचारिकता पुरा गर्ने मात्रै समितिले काम गरेर त उहाँको पनि राम्रो हुँदैन नि त. गृहमन्त्रीले अहिले सफाई पाउनु भए तापनि अब उहाँमाथि त प्रश्न त रहिरह्यो, किनभने उहाँले आफ्नै दायाँ आँखाको चालले चाहिँ नि नचाउने खालको समिति आयोग अथवा छानबिन समिति बनाएपछि अब त्यसले दिएको प्रतिवेदन उपर त अरू सर्वसाधारण जनता, सार्वभौम जनता, मिडिया होइनदेखि लिएर अन्य क्षेत्रहरू त विश्वस्त हुन सकेन नि त. त्यही कारणले अर्थमन्त्रीमाथि उठेको विषयवस्तु पनि त्यो आफ्नो बने बनाऊ डमी टाइपको चाहिँ नि छानबिन आयोगले सफाई दिनुभन्दा त संसदीय समितिले छानबिन गरेर उहाँलाई सफाई दियो नि त्यहाँ क्लिन हुनु.
1: अब के छ, अब तपाईँहरू चाहिँ सजिलै तरिकाले संसद चल्न दिनुहुन्छ. तपाईँहरूको संसदीय दलका नेता भीष्मराज आङदामेले त अस्ति खरै दिनुभयो नि त होइन सदनमा.
0: होइन, अब उहाँले दिन जरुरी थियो, हामीले समय पर्खेर मात्रै बसेका थियौँ होइन.
1: अनि उहाँले भने जस्तो छ, अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई बोलाएर होइन त्यहाँ चाहिँ अब मतदानै गर्ने स्थिति आयो भने पनि 181 जनाले चाहिँ होइन नेपालले भारतको सीमा मिचेकै हो भन्ने ठाउँमा चाहिँ ढ्याबड्याब हान्नुहुन्थ्यो, त्यहाँ चाहिँ मतदान गर्नुहुन्थ्यो होला म अनुमान गर्न सक्छु भने चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई देशको चिन्ता छैन भन्ने खालको भान भएको हो तपाईँहरूलाई? चिन्ता छैन देश स्वतन्त्रको पक्षमा?
0: त्यो त हामीलाई मात्रै भएको होइन, त्यो किसिमको भान त सर्वसाधारण तल भुइँ मान्छेहरूलाई पनि भएको छ. अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य जति हुनुहुन्छ नि उहाँ त सत्ताको अब जे होस् आफ्नो भूमिका र जिम्मेवारी के हो भन्ने विषयवस्तु भन्दा पनि सभामुखले भनिराखेको सभामुखले आफ्नो अनाउन्स गरिराखेको विषयवस्तुहरूमा ढ्याबढ्याब गरिराख्नु भएको हुन्छ कि. त्यसो भएको केमा ताली हान्ने, केमा ताली
1: त आफ्नो आफ्नोले बोल्दाखेरि सबैले हान्छन् नि. आङदामेजी बोल्दाखेरि तपाईँले पनि ढ्याबढ्याब हान्नुभयो नि त, हान्नुभएन?
0: होइन, राम्रो कुराहरूमा हान्ने हो, नराम्रो कुराहरूमा होइन. देशको सीमा हाम्रो नेपालले मिचेको छ भनेर सीमा विवादलाई चरम उत्कर्षमा पुर्याउने बेलामा ताली हान्ने विषयवस्तु होइन नि त त्यो त. त्यसो भएको हुनाले विवेक भनेको उहाँहरूलाई एउटा प्रशिक्षण चाहिँ के दिइएको रहेछ भने अस्ति यो स्टाफ कलेजमा अनि माथिको के अरे सोल्टी होटलमा उहाँहरूलाई दिएको प्रशिक्षण चाहिँ सभामुखले अथवा आफ्नो पार्टीका कसैले गर्ने बित्तिकै ताली ठोकिहाल्नुपर्छ है भन्ने किसिमको उहाँहरूलाई प्रशिक्षण दिइएको रहेछ. त्यही प्रशिक्षण अनुसार चाहिँ उहाँहरू गर्दै हुनुहुन्छ. तर आफ्नो विवेक प्रयोग गरेर कुन विषयवस्तु त्यसका निम्ति हो, कुन विषयवस्तु त्यसको विरुद्धमा छ, कुन विषयवस्तु जनताको पक्षमा छ, कुन विषयवस्तु जनताको विरुद्धमा छ भन्ने किसिमको हाम्रो स्वविवेक हुन्छ नि. एउटा जनप्रतिनिधि भएर निर्वाचित भएर आइसकेपछि त जनताको प्रतिनिधि पनि त हो नि. राष्ट्रिय स्वतन्त्र पार्टीको उहाँहरू प्रतिनिधि हो, आफ्नो ठाउँमा छ, आफ्नो पार्टीको जिम्मेवारी पनि वहन गर्नुपर्छ. तर आफ्नो पार्टीको जिम्मेवारी वहन गर्ने सन्दर्भमा राष्ट्रद्रोह, देश विरुद्ध होइन चाहिँ नि यीमा जस्ता यस्ता गम्भीर विषयवस्तुहरूमा अलिकति आफ्नो विवेक प्रयोग गर्नुपर्छ भन्ने कुरा हो त्यही कुराको कटाक्ष गर्नुभएको हाम्रो संसदीय दलको नेताले त्यही भएको हुनाले अब उहाँहरूको यथार्थ चरित्र चित्रण उहाँले त्यो गर्नुभयो हामीले गरिरहेछौँ त्यो भएको हुनाले अब मैले फेरि अर्थमन्त्रीसँगै कुरा जोडेँ अर्थमन्त्रीसँग उठेको विषयवस्तुमा जे जसो सत्य असत्य अर्थमन्त्रीप्रति हाम्रो आशंका छैन तर बजारमा कुरा आएपछि सञ्चार माध्यममा कुरा आएपछि जनतामा त्यो जनताको कानमा त्यो पुगेपछि सदनमा त्यो कुराले प्रवेश पाएपछि चाहिँ नि त्यो विषयबाट उहाँले के अरे उन्मुक्ति लिनुपर्दछ सफाई लिनुपर्दछ सफाईको निम्ति सबैभन्दा राम्रो उपाय संसदीय शान्ति समिति अब सानो तिनो झिनो मसिनो कुराहरूमा अल्मलिने होइन भन्ने तर्कहरू पनि गर्नुहुन्छ उहाँहरू तर यो झिनो मसिनो कुरा होइन राष्ट्र सञ्चालनको क्रममा एउटा अर्थमन्त्रीमाथि लागेको यस्ता किसिमको आरोप झुटै होला नि तर त्यो झुटो छ है भनेर प्रमाणित त गर्नु पर्यो नि त अन्य कुरा हो खेमजी
1: हस् यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद केरमजी नमस्कार
0: धन्यवाद खेमजी
1: हुनुहुन्छ नेपाली कंग्रेसका नेता सांसद नरेन्द्र केरम आधारित श्रोता नेपाली भाषामा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछु
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौं
3: नेपाल अब पालो हाम्रा चेलीहरूको सात महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौं
4: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक डिसोम फाइबर नेट
1: यतिखेर हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कानूनका जानकार अधिवक्ता मधु कुमार चौलागाईजी हुनुहुन्छ चौलागाई सर नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार होइन अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई आफ्नो पार्टीको नेता प्रधानमन्त्री सभापति बोलिसकेपछि संसदमा दायाँ बायाँ नहेरिकन ड्याबड्याब मात्र गर्नु भन्ने प्रशिक्षण दिएको
5: त्यस्तो होइन बोल्नुपर्ने कुरामा बोल्नुहुन्छ नबोल्नुपर्ने कुरामा बोल्नुहुन्छ
1: भर्खर अहिले कंग्रेसका सांसद नरेन्द्र केरुङजीले त त्यही भन्नुभयो त उहाँहरूलाई प्रशिक्षण नै यस्तो रहेछ भनेर
5: होइन उहाँहरूले हिजो सिकेको जे हो आफूले सिकेको कुरा अरूले पनि त्यही गर्छ होला भन्ने उहाँहरूलाई लाग्छ हाम्रो त्यस्तो कुरा होइन हामी सरकारले गरेका राम्रो कामको खुलेर समर्थन गर्छौं नराम्रो कामको हामी खुलेर विरोध गर्छौं
1: अनि नेपाली कंग्रेसकै संसदीय दलका नेता भीष्मराज आङदामेले पनि त तपाईँहरूमाथि त निकै ठूलो आरोप लाउनु भयो नि त सदनबाट होइन रोस्टमबाट
5: प्रतिपक्षको धर्म नै आरोप लगाउने हो उहाँहरूले कहिले पनि रचनात्मक सुझाव दिन जान्नु भएन त्यही कारणले त हामी आज यो अवस्थामा छौं उहाँहरू प्रतिपक्षहरूले रचनात्मक सुझाव दिन चाहेको थियो सुझाव दिन जानेको थियो भने त आज हामी यो अवस्थामा हुँदैनथ्यौं हाम्रो परिवेश फेरिन्थ्यो होला नि
1: आङदामेजीको चिन्ता त राष्ट्रिय स्वतन्त्र पार्टी देश जनता र राष्ट्रको पक्षमा छैन उसले बाटो बिरायो भन्ने छ
5: होइन उहाँहरू यसो हो उहाँहरूले आफ्नो पार्टीको चिन्ता गर्दा हुन्छ हाम्रो पार्टीको उहाँहरूले चिन्ता गर्नु पर्दैन हामी देश र जनताप्रति प्रतिबद्ध छौं देश र जनताको हितमा हामी जहिले पनि अग्रसर भएर लागिरहेका छौं उहाँहरूले आफ्नो चिन्ता गर्दा हुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीको चिन्ता उहाँहरूले गर्नु पर्दैन त्यो चिन्ता हामी आफै गरिरहेछौँ
1: होइन प्रधानमन्त्रीको अभिव्यक्तिमा पनि त तपाईँहरूले कसरी चयन भएको क्या केही पनि बोल्नु भएन त त्यसो भए
5: होइन यस्तो छ, तपाईँको प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा हामीले पटक पटक बोलेका छौँ, हामीले बोलेका कुराहरू उहाँ सुन्नुहुन्न र हामीले बोलेका कुराहरू उहाँ सुनाउनुहुन्न, सुन्नुहुन्न र सुनाउनुहुन्न, अनि उहाँले नसुन्ने र नसुनाए पछाडि कसले सुन्ने कसले देख्ने फेरि।
1: होइन प्रधानमन्त्रीजीले त सीमाको विषयमा बोलेको अभिव्यक्ति त फिर्ता लिनु पर्दैन र भनेर रेकर्डबाट हट्नु पर्दैन, केपी ओलीले तत्कालीन बेला चाहिँ केही शब्दहरू बोल्दा चाहिँ संसदका रेकर्डबाट हट्ने, आज प्रधानमन्त्रीले चाहिँ यस्तो गैर जिम्मेवार भाषा बोल्दा नहट्ने भन्ने छ नि त प्रतिपक्षीहरूको त माग त।
5: होइन यस्तो यो सीमा विवादको विषय चाहिँ के हो भने सीमा विवाद भनेको विषय चाहिँ सीमामा विवाद कतिखेर सिर्जना हुन्छ भन्दा कि त्यो राजनीतिक रूपमा सिर्जना हुन्छ कि त्यो सामरिक महत्वको कारणले सिर्जना हुन्छ। यहाँ हाम्रो विषय त्यो होइन, हाम्रो र छिमेकी राष्ट्र भारतको बीचको विवाद भनेको नागरिक स्तरमा भएको विवाद हो। नागरिकहरूले यताका नागरिकले उताको केही ऊ गर्ने भोग गर्ने, उताका नागरिकले यता केही भोग गर्ने, त्यो आधार छ। केही ठाउँहरूमा हाम्रा सीमाहरूमा स्तम्भहरू सारिएका छन्, त्यो केही ठाउँहरूमा सीमा स्तम्भहरू सारिएको छ, त्यो विषय भनेको चाहिँ दुई देशका बीचमा कूटनैतिक रूपमा समाधान गर्ने विषय हो, जसको लागि सरकारले कूटनैतिक नोट जारी गरेको छ, भारत सरकारले पनि कूटनैतिक नोटको जवाफ दिएको छ। अब यो विषयमा द्विपक्षीय सहमतिका आधारमा टुङ्ग्याउने भनेर हाम्रो पार्टी सभापति भारत भ्रमणमा रहेको बेला पनि इन्डिया र नेपालका बीचमा कायम कुराकानी भएको छ। अब यो विषयलाई लिएर फेरि यसलाई अतिरञ्जित गर्नुपर्ने, यति धेरै उहाँहरू डराउनु पर्ने के जरुरी भने?
1: अनि यसको मतलब तपाईँले भन्न खोजेको सीमा सम्बन्धीका बहसहरूमा सीमापार अतिक्रमण र राज्यद्वारा अतिक्रमणका विषयमा प्रधानमन्त्रीले बोल्न जान्नु भएन, त्यो विषय चाहिँ छुट्याउन सक्नु भएन वा चिप्लिनु भयो, होइन यो कुरा त क्लियर भयो? त्यसो भए
5: त्यसो पनि होइन, त्यसो पनि सबभन्दा पहिला हामीले सीमा पार अतिक्रमणका विषयहरूलाई कसरी हेर्नुपर्छ भने ती दुई किसिमका हुन्छन्। एउटा नागरिक स्तरबाट एकले अर्काका भूमिमा तपाईँको चाहिँ अतिक्रमण गर्ने कुरा हुन्छ भनेको त्यो अकुपाई गर्ने भन्छ नि, अकुपाई गर्ने त्यसलाई चाहिँ खेती किसानीका लागि अकुपाई गर्ने हुन्छ। एउटा राज्य स्तरबाट सैन्य उपस्थितिमा सामरिक महत्वको क्षेत्र भएको क्षेत्रहरूमा आफ्नो राज्यको तर्फबाट उपस्थित गरेर हुन्छ। यहाँ राज्यको तर्फबाट उपस्थित भएर भएको विषय होइन कि नेपाल र इन्डियाको बीचको विवाद भनेको, यहाँ नागरिक स्तरबाट यताको उता उताको यता, जस्तो हिजो अस्ति मात्रै हामीले दोधारा चाँदनीको विषय देखिरहेछौँ, सुस्ताको विषय देखिरहेछौँ, होइन त्यहाँ
1: सुस्ताको विषयमा त नेपालीहरूले प्रतिकार नगरेको भए हेर्नुहोस् त वर्दीधारीहरू चाहिँ त्यसरी चाहिँ प्रवेश गरेका छन् होइन भारतबाट एसएसबीहरू, यो कुराले दुख्दैन भने सरकार?
5: यो चाहिँ के हो त भन्दा वर्दीधारीहरू प्रवेश गरिसकेपछि नागरिकले त्यसको प्रतिकार गरे, राज्यको उपस्थिति त्यहाँ भएन, त्यो चाहिँ गलत कुरा हो फेरि, किनभने राज्यको उपस्थिति हुनुपर्छ, त्यहाँ सीमामा राज्यको उपस्थिति हुनुपर्छ, दुई पक्ष बीचमा फेरि उहाँहरूका बीचमा वार्ता हुनुपर्छ, राज्य स्तरका वार्ताहरू हुनुपर्छ र ती वार्ताबाट समाधान गर्नुपर्ने स्थिति आउनुपर्छ। नागरिकहरूले नै प्रतिकार गर्ने स्थिति चाहिँ आउनु हुँदैन, किनभने नागरिकहरूले प्रतिकार गर्ने नागरिकहरू नागरिक स्तरबाट एक नागरिकले अर्को देशको नागरिकमाथि अतिक्रमण गर्ने आक्रमण गर्ने त्यो परिस्थिति सिर्जना भयो भने त्यो राम्रो हुँदैन। तर यहाँ नेपाल र भारतको बीचमा त्यस्तो अवस्था होइन, यहाँ त नागरिक स्तरबाट नागरिक स्तरमा भोगाधिकार गर्ने कुरा मात्रैसँग विवादित छ, केही ठाउँहरूमा बाहेक जहाँ केही ठाउँमा चाहिँ सीमा स्तम्भहरू यताउता भएका छन् ती सीमा स्तम्भहरूको विषय त अब नेपाल र भारतको बीचमा छलफल भएर त्यस पछाडि उहाँहरूको बीचमा लगेरलाई चाहिँ हामी सौहार्दपूर्णबाट ढङ्गबाट दुई देशका प्राविधिकहरूको नापजाँचबाट टुङ्ग्याउने भन्ने कुरा भएकै छ त।
1: होइन अहिलेको अवस्थामा त अब संसदमा एउटा आवाज पनि उठ्या छ, तपाईँलाई थाहा छ श्रम संस्कृति पार्टीका अध्यक्षले त अब सीमामा सेना पठाऊ, सेनालाई नपठाउनु पर्ने कारण के, यो कहाँ लेखिएको छ पठाउनुहुन्न भनेर, सीमा जोगाउनका निम्ति त उनीहरूको उपस्थिति किन नहुने, बुझ्नका लागि पनि किन जान नपाउने भन्ने आवाज उठिरहेछ नि त अहिले, होइन?
5: होइन, सबभन्दा पहिलो कुरा उहाँहरूले जहाँको विषयमा कुरा उठाइराख्नु भएको छ त्यो विषय अहिलेको विषय होइन, धेरै पुरानो विषय, जुन विषय महाकालीको विषयमा अनि त्यस पछाडि लिपु लेक लिम्पू लिम्पिया धुराको विषयमा तपाईँको महाकालीलाई यो देशको भूभाग हो भनेर खण्डित गरिदिने काम त आज ती साथीहरू जो रोस्टममा उभिएर बसेका छन्, जो रोस्टममा उभिएर देशको यति धेरै चिन्ता गर्नुहुन्छ, उहाँ साथीहरूको हिजोको नेतृत्वले गरिदिएको हो नि। उहाँहरूले भने होइन पानी आधा आधा होस्, नदी साझा होस्, महाकाली नदी साझा हो, पानी आधा आधा हो, कसले भनिदिएको त्यो? नेपालको अखण्ड भूभागलाई महाकाली नदी साझा हो भनेर किन भनिदिएको? जसको कारणले आज त्यहाँ समस्या आएको हो नि, नेपालको अखण्ड भूभाग थियो नि त, त्यो भूभागलाई खण्डी गर्ने काण्ड उहाँहरू गरे, त्यो विषयमा किन आखिर मिल्नुहुन्छ? उहाँहरू सेना राख्ने विषय, सेना राख्ने विषय भनेको चाहिँ त्यस्तो परिस्थिति नेपाल र भारतको बीचमा सिर्जना भएको छैन. उहाँहरूले नेपाललाई उत्तेजित गराउन खोजिराख्नु भएको छ. कसको स्वार्थमा त्यो कुरा बोलिराख्नु भएको छ उहाँहरू? उहाँहरूले नेपाललाई र इन्डियाको बीचमा सेनाको स्तरमा राज्य स्तरमा एउटा खालको विवाद सिर्जना गर्न खोज्नु भएको छ. यो बिल्कुल हुन दिँदैनौँ हामी, किनभने यसलाई हामीले कूटनैतिक रूपमा नै स्वीकार समाधान गर्नुपर्छ, कूटनैतिक रूपमा नै स्वीकार गरेर जानुपर्छ र कूटनैतिक रूपमा नै यसलाई समाधानका बाटाहरू खोज्नुपर्छ.
1: होइन, अब दुई देश बीचको कूटनीतिक विवाद, सीमा विवादका विषयहरू डिप्लोमेटिक तरिकाले अगाडि बढाउँ र व्यापारिक हिसाबले चाहिँ सामरिक हिसाबले अगाडि जाउँ भनेर तपाईँकै पार्टी सभापतिले भन्दै गर्दाखेरि, अब हामीले सीमाका विषय भन्दा पनि वान टू वान कनेक्टिभिटीका कुरा र व्यापारिक कुराहरूमा चाहिँ भारतसँग डिल गर्न पर्ने बेला भएन र भने यो सीमै सीमाका कुरा मात्रै उठाएर चाहिँ अन्य कुराहरू प्रभावित हुन थाले भन्ने आशयसहित उहाँले बोल्नु भएको छ. अब के सुधार हुन्छ सम्बन्धहरूमा?
5: होइन, बहुपक्षीय सुधारहरू गर्नुपर्ने अवस्था छ. त्यसकारण नै हाम्रो पार्टी सभापति त्यो बोल्नु भएको हो. किनभने यहाँ समस्या एक ठाउँमा मात्रै छैन, समस्या सीमामा मात्रै होइन, समस्या व्यापारमा पनि छ, समस्या नागरिकहरूको बीच.
6: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ.
7: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.

प्रस्तुत छ 2083 साल ज्येष्ठ महिनाको 30 गते शनिबार तदनुसार 13 जुन 2026 दैनिक राशिफल म प्रस्तुता सुकृति कोइराला उपस्थित भएकी छु तपाईँलाई हार्दिक स्वागत छ। देश विदेशमा छरिएर रहनुभएका समादरणीय व्यक्तित्व मानियजन शुभचिन्तक तथा समस्त धर्मानुरागी सज्जन महानुभावहरूमा हार्दिक अभिवादन टक्र्याउँदछु। स्वीकार गर्नुहोस्। नमस्कार, शुभ प्रभात, जय श्री कृष्ण, राधे राधे र जय श्रीमन्नारायण। राशिफलको आजको नयाँ संस्करणमा तपाईँको दैनिक जीवनका आरोह अवरोहलाई विश्लेषण गर्नुका साथै व्यक्तित्व, स्वास्थ्य स्थिति, धन धान्य, पेसा वा व्यवसाय, शिक्षा दीक्षा, सामाजिक स्थिति, आमदानी वा खर्च, घर परिवार, वैवाहिक जीवन, प्रेम सम्बन्ध, सन्तान पक्ष, नाता गोता, आपसी सम्बन्ध, वैदेशिक क्षेत्र, स्थिर सम्पत्ति, शेयर कारोबार आदि विविध आयामलाई समेट्ने प्रयास गरिएको छ। आजको राशिफलको यस अङ्कलाई जम्मा दुई खण्डमा प्रस्तुत गरिनेछ, जसमा पहिलो भागमा पञ्चाङ्गको विस्तृत विवरण र दोस्रो भागमा व्यक्ति व्यक्तिको जीवनमा पर्ने ग्रह गोचरको विश्लेषणका साथमा मेष राशिदेखि मीन राशिसम्मको छुट्टा छुट्टै राशिफल आदेश समावेश गरिएको छ। आउनुहोस् सबैभन्दा पहिले आज शनिबारको दिन शनि ग्रहको बीज तथा पौराणिक मन्त्रको उच्चारण गरी आजको दिन प्रारम्भ गरौं।

श्री गणेशाय नमः। ओम प्राम प्रीम प्रहूं सह शनैश्चराय नमः। ओम संकटा भगवतीयै नमः। नीलांजन समाभासम रविपुत्रम यमाग्रजम छायामार्तंड संभूतम तं नमामि शनैश्चरम। शुभ प्रभात अनि सुस्वागतम आदरणीय श्रोतृवृन्द, आउनुहोस्, तपाईलाई पुनः स्वागत गर्दछु। आज विक्रम सम्वत 2083 साल ज्येष्ठ महिनाको 30 गते शनिबार, तदनुसार ईसु सम्वत 2026 जुन महिनाको 13 तारिक, साथै 1948 नेपाल सम्वत 1146 रौद्र नामक सम्वत्सर, सूर्य उत्तरायण र ग्रीष्म ऋतु। आज नेवारहरूको पर्व अनारा चढे पूजा। आज बिहान झुल्के धाममा मेष राशिको चन्द्रमा छ, तर बिहान 7:34 चन्द्रमाले राशि परिवर्तन गरी वृष राशिमा प्रवेश गर्नेछ। उदयकालिक कुण्डली अनुसार पहिलो भावमा मेष राशिमा चन्द्रमा र मंगल, चन्द्रमाको दोस्रो भावमा वृष राशिमा सूर्य, तेस्रो भावमा मिथुन राशिमा बुध, चतुर्थ भावमा कर्कट राशिमा बृहस्पति र शुक्र, पञ्चम भावमा सिंह राशिमा केतु, एघारौं भावमा कुम्भ राशिमा राहु अनि बाह्रौं भावमा मीन राशिमा शनिश्चर ग्रहको उपस्थिति रहेको देखिन्छ। सूर्योदयमा मेष राशिमा देखिए पनि आज मेष र वृष राशिमा रहने चन्द्रमाको तपाईँको राशिमा के कस्तो प्रत्यक्ष प्रभाव पर्न सक्छ त आउनुहोस् लेखाजोखा गरौं मेष राशिबाट। मेष राशि हुनेहरूका लागि आज आफन्तको सहयोग जुटाएर कुनै काम निकाल्न सकिने दिन हो। लामो समयदेखि खरिद गर्न चाहेको कुनै वस्तुको किनमेलका लागि वातावरण तयार हुनेछ। घर गृहस्थीमा आवश्यक कुनै भौतिक सामान खरिद गर्ने बाध्यात्मक परिस्थिति पनि खडा हुन सक्छ। बिहान बित्न साथ धनगाउँका नयाँ विकल्प के हुन सक्छन् भनी घोच लिन सक्नुहुन्छ। शेयर कारोबार प्रति आकर्षण छ भने जान्ने र अनुभवीको राय लिएर रकम लगानी गरेमा भविष्य सप्रनेछ। डुब्न लागेको धन उठाउने प्रयास गर्नुहोला। बेलुकी पख चेलीबेटी बनाता गोतासँग भेटघाट हुँदा रमाइलो हुनेछ। आफ्नै शिरमा र धनस्थानमा चन्द्र गोचर रहने हुँदा मान सम्मान इज्जत र प्रतिष्ठा बढ्ने दिन हो। तर पनि भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ। हाँके ताकिरको उपलब्धि प्राप्त हुने तर महत्वाकांक्षा बढ़िरहने परिस्थिति रहेको छ। व्यापारीको कुरा गर्दा साग सब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ। आमदानीको बाटो सहज नै देखिन्छ, तर पनि फुलाउने प्रमोटै रकम खर्च हुनेछ। सामाजिक संस्थामा काम गर्नुहुन्छ भने बोली र व्यवहारले धेरैलाई आकर्षित तुल्याउने समय हो। दोहोऱ्याएर काम गर्नु परे पनि नतिजा लाभदायक नै रहनेछ। विदेशी प्रयोजनको काममा मानसिक चिन्ता बढे पनि श्रमको उचित मूल्याङ्कन हुनेछ। आफन्तको प्रगतिले मन रमाउनेछ। कार्यक्षेत्र व्यस्त रहँदा गर्ने पर्ने काममा बाधा हुनेछ। गृहिणीहरूका लागि मानसिक सबलता र आन्तरिक क्षमतामा वृद्धि हुनाले घर परिवारमा प्रभुत्व जमाउन सकिनेछ। तर कुनै कुनै कुराले तपाईँलाई एक्लो र खिन्न बनाउन सक्छ। प्रेम प्रसङ्गको कुरा गर्दा पार्टनरको इच्छानुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुन्छ। खर्च बढ्ने दिन भएकाले बजेटको व्यवस्था गरेर मात्र सम्पर्क गर्नु ठिक हुन्छ। शैक्षिक प्रयोजनको कुरा गर्दा विद्वान र गुरूजनको सामिप्य र प्रेरणा पाउने समय हो। आन्तरिक प्रतिभाको उपयोग गरी वा अतिरिक्त क्रियाकलापद्वारा नाम चम्काउन सक्नुहुन्छ। आजका लागि शुभ रंग सेतो वा उज्यालो, शुभ अङ्क 2, शुभ दिशा दक्षिण, इष्टदेवी माता लक्ष्मी। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम सर्वकाम प्रदायै नमः यस मन्त्रलाई कम्तीमा 11 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। वृष राशि हुनेहरूका लागि आज नयाँ कामका लागि विचार र धारणा सल्भलाउने समय हो। दिन ढल्दै जाँदा पुनः जोस चाकरमा वृद्धि हुनेछ। कुरा काट्ने, खिचीटिहुरी गर्ने र दाहा गर्नेहरूको मनोबल कमजोर बन्नेछ। इष्टमित्रले पनि अब तपाईँका कुरा सुन्न थाल्नेछन्। बन्द व्यापारमा देखिएको बाधा र अवरोध पुकाउने विषयमा विचार विमर्श हुनेछ। समग्रतामा मिश्रित प्रभाव रहेको दिन हो। सुख दुःख आय व्यय सफलता असफलता उस्तै उस्तै रहनेछ। शुरूमा हाके ताकेका काममा बाधा देखिए पनि अन्त्यमा सफलता प्राप्त भई छाड्ने समय हो। दान पुण्य र परोपकारका क्षेत्रमा आकर्षण देखाएमा भाग्य वृद्धि हुनेछ। बिहानी पख 12 भावमा चन्द्रमा भए पनि बिहान 7:34 तपाईँको राशिमा चन्द्र गोचर रहेकाले मिहिनेत र लगनशीलता नै तपाईँको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठिक हुन्छ। आफ्नो करियरसँग सम्बन्धित विषयहरू, खास गरी महत्वाकांक्षी प्रयासहरूमा थप जोड़ दिने समय हो।
व्यापार भट्टाको कुरा गर्दा उधारोमा गएको धन वा ऋण कारोबार मुख्य विषय बन्न सक्छ। यद्यपि चिकित्सा क्षेत्र, औषधि, काष्ठ, फर्निचर आदि कारोबार छ भने प्रशस्त लाभ पाउन सक्नुहुन्छ। सेवामूलक काम छ भने नयाँ जिम्मेवारी वा पदभार ग्रहण गर्ने दिन हो। सहकर्मीका माझमा क्रोध बन्नुको सट्टा व्यवहारिक बन्न सकेमा मात्र काम निकाल्न सकिनेछ। परदेशको बसाइ छ भने टेक्निकल वा मिल मेसिनरीको काममा सफलता पाउनुका साथै सामाजिक क्षेत्र वा वित्तीय संस्थाबाट सहयोग जुटाउन सकिने राम्रो दिन छ। गृहिणीहरूका लागि सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर एउटा मुस्कान मात्र प्रशस्त हुन्छ। त्यसैले जे गर्नुहुन्छ मनदेखि गर्नुहोस् दिन राम्रो भन्ने छ। प्रेम जीवनमा व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ। अझ पार्टनरबाट शुभकामना प्राप्त गर्नाले थप सन्तुष्टि र आनन्दको अनुभूति हुनेछ। पढाइ लेखाइको क्षेत्रमा आफूलाई कमजोरी नजान्ने नठान्नुहोला। मेहनत नै त्यस्तो साँचो हो जसले असम्भवलाई पनि सम्भवमा परिणत गर्दछ। आजका लागि शुभ रंग रङ्गी विरङ्गी वा छिरबिरे वा बुद्धे, शुभ अङ्क एक, शुभ दिशा पूर्व, इष्टदेवी माता लक्ष्मी, त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम सुम शुक्राय नमः यस मन्त्रलाई कम्तीमा 11 पटक जप गर्नुहोला। पक्कै पनि लाभ हुनेछ। मिथुन राशि हुनेहरूका लागि आज शुरूमा सामाजिक तथा सांस्कृतिक कार्यक्रममा संलग्न हुने र मनोरञ्जनमा भुलिने समय छ। नजानेको कुरा वा नौलो विषयवस्तुको ज्ञान प्राप्त हुनेछ। कामप्रति लगनशीलता बढ्नेछ। छोराछोरीका माध्यमबाट पनि लाभ लिन सकिनेछ। पशुपालन र कृषिजन्य व्यवसायबाट लाभ प्राप्त हुनेछ। परोपकार र दान पुण्यमा मन आकर्षित हुनेछ। दिन छिपिँदै गर्दा गरेका कामधाममा विघ्न र अवरोध हुनेछ। गराएसी प्रयोजनका विषयमा खर्च वृद्धि र तनाव हुन सक्छ। समग्रतामा भन्नुपर्दा आज रिसराग र प्रतिशोधको भावना त्यागेमा कार्य सफल हुने दिन हो। बिहान 7:34 बाह्रौं घर अर्थात खर्च भावमा चन्द्रमाको उपस्थिति छ। यसैले बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ। कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने यसका सबल र दुर्बल पक्षमा पनि चिन्तन गर्नुहोला। नसोचिकन काम गरेमा षड्यन्त्रको खाडलमा पनि पर्न सकिन्छ। व्यापारिक प्रयोजनको काममा रोडुप गर्नुपर्ने काम ढुवानी वा यातायात वा मार्केटिङमा राम्रो छ। तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो। सामाजिक संघ संस्थामा काम गर्नुहुन्छ भने पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्न सक्छ। लाभमूलक काममा कार्यालय बाहिरको काममा पनि खट्न सकिनेछ। तर कर्तव्य र जिम्मेवारी प्रति सचेत हुनुपर्छ। वैदेशिक रोजगारीको कुरा गर्दा मन केन्द्रित हुने छैन। एकहोरिने तथा खिन्नता बढ्ने कमजोर समय छ। कुनै यात्राको कार्यक्रम छ भने पनि निराश रहनेछ। गृहिणीहरूका लागि व्यस्तता र दौड़धूपमा समय बित्नेछ। उता व्यवहार बढ्ने दिन भएकाले काला साँचो र राखन धारणमा पनि सावधानी र सतर्कता अपनाउने समय हो। प्रेम प्रसंगको कुरा गर्दा आनन्द प्राप्तिका लागि एक अर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन। एक आपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला। बौद्धिक क्षेत्रको कुरा गर्दा एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो। आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरा सिक्ने इच्छा जाग्नेछ। आजका लागि शुभ रंग निलो वा कालो, शुभ अङ्क 3, शुभ दिशा उत्तर, इष्ट देवता भगवान शिव, त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम मन्द चेष्टाय नमः यस मन्त्रलाई कम्तीमा 23 पटक जप गर्नुहोला। पक्कै पनि लाभ हुनेछ। कर्कट राशि हुनेहरूका लागि आज विश्वताका बीचमा समय बित्नेछ। तथापि आफ्ना लागि समय निकालेर आफूभित्रका कमी कमजोरीको मूल्याङ्कन र विश्लेषण गरेमा व्यक्तित्वमा सकारात्मक परिवर्तन ल्याउन सकिने सुन्दर समयको आगमन भएको छ। तर तीन हार्दिकता र भावनाका दृष्टिले कमजोर दिन रहेको छ। कर्मप्रतिको समर्पण भाव बढ्नेछ। अनुयायी वा सहकर्मीहरूले खुसीको कुरो सुनाउनेछन्। इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ। पद प्रतिष्ठा प्राप्तिको प्रयास सफल हुनेछ। अझ अपराह्नदेखि व्यक्तित्वलाई कसरी उन्नत बनाउने भन्ने विषयमा केन्द्रित भइनेछ। स्थिर सम्पत्ति वा शेयर कारोबारमा गरेको लगानीको राम्रो प्रतिफल मिल्नेछ। 10 र 11 भावमा चन्द्रमा रहेकाले व्यक्तित्व विकास तथा भौतिक सुख सुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुन सक्छ। लक्ष्यप्रति गम्भीर भएमा हरेक काममा सफलता मिल्नेछ। लाभमूलक विषयमा लगानी गरेमा भविष्य सुध्रनेछ। व्यापार वा कारोबार गर्नका लागि सरकारी ठेकापट्टा, गृह निर्माण, फर्निचर र साजसज्जाका सामग्री, बालबालिकाका शरीर सामग्री, खानपिनका सुक्खा सामग्री, घर गहना र सुनको कारोबारमा लाभ पाउन सकिन्छ।
सेवामूलक काम छ भने नयाँ काम शुरू गर्ने समय छ। बोनस छ, अतिरिक्त आमदानी हात लागि हुनाले सङ्गी साथीसँग रमाइलो गर्न मन हौसिने छ। वैदेशिक प्रायोजनका काममा राजनैतिक वा प्रशासनिक समस्या हल हुनेछ। करार र सम्झौताबाट लाभ मिल्ने समय हो। नयाँ सम्झौता गर्नाले भविष्य सुदृढ बनाउन मदत पुग्नेछ। गृहिणीहरूका लागि व्यवहारिक चिन्ता बढ्ने दिन हो। जीवनसाथीसँग कतै घुमघाममा जाने वा किनमेलमा निस्कने योजना बनाउनुहोस्। यसबाट तपाईँको निराश जीवन स्वस्थ बन्न सक्छ। प्रेम जीवनमा सकारात्मक बन्ने प्रयास गर्नुहोला, किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्न सक्छ जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ र मनका तुष हटेर जानेछन्। शैक्षिक प्रयोजनको कुरा गर्दा वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेको वा नजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय हो। आजका लागि शुभ रंग निलो वा कालो, शुभ अङ्क दुई, शुभ दिशा पश्चिम, इष्ट देवता भगवान शिव। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम छाया पुत्राय नमः यस मन्त्रलाई कम्तीमा 23 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। सिंह राशि हुनेहरूका लागि आज पारमार्थिक र जनकल्याणका काममा खट्नुपर्ने समय हो। दाम्पत्य सुख, प्रेम सम्बन्ध तथा पारिवारिक स्थितिमा शुभ फल पाइनेछ। बौद्धिक क्षेत्र सृजनात्मक काम र रचनात्मक क्रियाकलापमा सफलता मिल्नेछ। सामान्यतया आर्थिक पाटो पनि सफल नै देखिन्छ। अब कार्यक्षेत्र र व्यापार व्यवसायमा परिश्रमका साथमा लाग्नुपर्ने समय छ। चिन्तन गर्नुहोस्, योजना बनाउनुहोस्, सङ्गी साथीको मदत लिनुहोस्। हाँके ताकेका कुरामा लाभमूलक परिणाम प्राप्त हुनेछ, तर दैनिक व्यवहार र काम धन्दामा कामको चाप बढेको अनुभूति हुनेछ। बेलुकी पख घरका वृद्ध सदस्य वा कुनै आफन्तका सेवा शुश्रूषामा खट्नुपर्ने समय हो। नवौं र दशौं भावमा चन्द्रगोचर रहने हुँदा प्रतियोगिता वा प्रतिस्पर्धामा सफल भइने दिन हो। कुनै कामलाई टुङ्गोमा पुर्याउन प्रयास गरिनेछ। परिश्रमको विकल्प छैन, त्यसैले सर्टकट वा छोटो बाटो छोडेर मिहिनेत गरेर अगाडि बढ्नु ठिक हुन्छ। व्यवसायीहरूका लागि कारोबारमा राम्रो प्रतिफल प्राप्त हुनेछ। कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पर्धीसँग अन्तर्क्रिया गरी अनुभव बटुल्नु महत्वपूर्ण मानिन्छ। सामाजिक संस्थामा काम गर्नुहुन्छ भने कर्मको प्रतिफल हात पार्ने तथा पदासीन व्यक्तित्वसँग निकटता बढ्ने दिन हो। लगनशील भएमा पुरस्कार र बढुवा पाउन सकिनेछ। विदेशी प्रायोजनको काममा नजिकको व्यक्तिबाट सहयोग पाइला सरकारी निकाय र सामाजिक क्षेत्रका काममा खट्नुपर्ने हुन्छ। जिताएका काममा सफलता मिल्नेछ। गृहिणीहरूका लागि सुख शान्ति र आनन्दको वातावरण रहेको छ। आज व्यवहार गर्दा कर्तव्य र मर्यादाप्रति सचेत रहनुपर्ने समय हो, नत्र कता कता मनमुटाव सिर्जना हुन सक्छ। प्रेम प्रसङ्गको कुरा गर्दा व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मे हम्मे पर्नेछ। गराएसी कामको चाप समेत बढ्नेछ। समय निकालेर लभमेटसँग कुराकानी गर्नु बेस हुनेछ। पढाइ लेखाइको क्षेत्रमा करियर र पेसाप्रतिको सोच चल बलाउन सक्छ। लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराईमा पुग्न सकिनेछ। आजका लागि शुभ रंग निलो वा कालो, शुभ अङ्क एक, शुभ दिशा दक्षिण, इष्ट देवता भगवान शिव। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम प्राम प्रेम प्रौं सह शनिश्चराय नमः यस मन्त्रलाई कम्तीमा 23 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। कन्या राशि हुनेहरूका लागि आज चुनौती र संघर्षले छाडेको छैन। यद्यपि आशाबाट सकारात्मक र आशावादी भएर प्रयास गर्ने समय हो। कर्मप्रति निष्ठा राखी अघि बढ्दा अत्यन्तमा सफलता नै आर्जन हुन सक्ने सुन्दर समयको आगमन भएको छ। नैरेश्य त्यागेर दिनचर्याका सामान्य गतिविधिमा सहजता देखाउनु ठिक हुन्छ। सृजनात्मक कामबाट सन्तुष्टि मिल्नेछ। दिन छिपिँदै जाँदा भाग्यबल बढ्दै जानेछ। आँके ताकेका काममा सफलता मिल्नेछ। इष्टमित्र र मान्यजनसँग भेटघाट हुनेछ। दैनिकी सञ्चालनका क्रममा होच अर्केलो सहनु परे पनि विनिको पख अनुहारमा एउटा छुट्टै तेज देखा पर्ने दिन हो। शुरूमा संकट क्षेत्रमा चन्द्रमाको उपस्थिति भए पनि बिहान 7:34 भाग्य स्थानमा चन्द्रगोचर रहेकाले अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने सुन्दर दिन छ। कार्य पद्धतिमा सुधार गरी अघि बढेमा भाग्यबल बढ्नुका साथै ठूला बडालाई खुशी तुल्याउन सकिनेछ। व्यापारीको कुरा गर्दा व्यापार बट्टा र आर्थिक क्रियाकलापबाट सदाझै फाइदा नै हुनेछ। नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नु उचित हुन्छ। सेवामूलक काम छ भने
लामो समयदेखि गर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूर्ण हुनेछन्। परदेशको बसाइ छ भने सामाजिक वा परोपकारी काममा मन जानेछ, भाग्यले साथ दिनेछ, बढुवा प्रशंसा वा प्रतिष्ठा मिल्नेछ, आर्थिक क्षेत्र सामान्य नै रहने देखिन्छ। बिहिडीहरूका लागि धर्म कर्म वा परोपकारी काममा खट्नु पर्नेछ। समाज र छरछिमेकका काम गर्दा मान सम्मान पाइएला, तर घर परिवारमा समय दिन नपाउनाले ठाक्छ ठुस बढ्ने समय हो। प्रेम जीवनमा नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ। सँगै बसेर छलफल गर्ने र मनका इच्छालाई शेयर गर्ने दिन हो। बौद्धिक क्षेत्रको कुरा गर्दा भाग्यले साथ दिने समय हो। कुनै प्रदर्शनमा प्रतिस्पर्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता र स्याबासी मिल्ने देखिन्छ। आजका लागि शुभ रंग रङ्गी विरङ्गी बच्ची बुट्टे, शुभ अङ्क 9, शुभ दिशा पूर्व इष्टदेवी माता लक्ष्मी। त्यस्तै आशाको निगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम भार्गवाय नमः यस मन्त्रलाई कम्तीमा 11 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। तुला राशि हुनेहरूका लागि आज महत्वपूर्ण काम गर्नु छ भने मध्याह भित्रै सिध्याउनु ठिक हुन्छ। बिहानी पख मन प्रफुल्ल रहनेछ, आत्मबल र हौसला बढ्नेछ, आफन्तबाट सहयोग र सहानुभूति प्राप्त हुनेछ, पार्टी र पिकनिकको कार्यक्रम पनि बन्न सक्छ, स्वादिष्ट व्यञ्जनको आनन्द लिन सकिन्छ। कार्यक्षेत्रमा पनि अनुकूलता नै देखिन्छ, रचनात्मक कार्यमा सफलता मिल्नेछ, स्थिर धनमा वृद्धि हुने दिन हो, सेयर कारोबारमा रुचि देखाएको राम्रो हुन्छ। तर अपराह्न पछि मन अस्थिर र कातर बन्नेछ, के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ, शरीरमा सामान्य कमजोरीको आवाज हुनेछ। बिहान रामपमाइलोमा दिन बित्न सक्छ, तर बिहान 7:34 जोखिम बढाउने घरमा चन्द्रमाको उपस्थिति छ, त्यसैले स्वास्थ्य स्थिति कमजोर हुने दिन हो। खानपानमा पनि अरुचि हुन सक्छ। आफ्ना कुरा छाडी आफन्त र खास गरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ। व्यापारीको कुरा गर्दा सहयोगीको साथ पाइँदैन, अहिले मौकामा बन्ने लागेको काम पनि बिग्रन सक्छ, उता शरीरमा पनि कमजोरी देखिनेछ, तथापि कारोबारमा आफै खटेको जाति हुन्छ। सामाजिक संस्थामा काम गर्नुहुन्छ भने गोपनीयता बाहिरिनाली वा विगतको सानो कमजोरीले तनाव बढ्ने तथा मनमा अनावश्यक भएर त्रास सिर्जना हुने कमजोर समय छ। वैदेशिक रोजगारीको कुरा गर्दा सरकारी निकाय वा प्रशासनिक कुनै कामले चिन्ता बढाउन सक्छ, बाहिर निस्कदा कागज पत्र बोकेर हिँड्नुहोला नत्र रमाइला आउने समय छ। गृहिणीहरूका लागि कुरा काट्नेले षड्यन्त्रको तानाबुना रच्न खोज्दैछन्, अझ परिवारका सदस्य र आफन्तको गतिविधि समेत सन्तोषजनक नहुँदा खिन्नता बढ्ने परिस्थिति छ। प्रेमसँगको कुरा गर्दा कुनै कुरालाई लिएर वैचारिक मतभेद हुन सक्छ, आफूलाई चित्त नबुझेको कुरामा हमह मिलाउनु भन्दा नाइ पनि भन्न सक्नुपर्छ। शैक्षिक प्रयोजनको कुरा गर्दा नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्न सक्छ। आजका लागि शुभ रङ निलो वा कालो, शुभ अङ्क 8, शुभ दिशा उत्तर, इष्ट देवता भगवान शिव। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम सम शनैः चराय नमः यस मन्त्रलाई कम्तीमा 23 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। वृश्चिक राशि हुनेहरूका लागि आज न्यायिक वा प्रशासनिक क्षेत्र, सामाजिक काम अथवा राजनीतिक क्षेत्रमा सक्रिय रहेका व्यक्तिले मान सम्मान र प्रतिष्ठा प्राप्त गर्ने राम्रो समय छ। आजको क्रियाकलाप र प्रयासबाट उत्तरोत्तर उपलब्धि लिन सकिनेछ। चलिरहेको दिगदारी र अन्य मनस्कताको निकास पाउने समय हो। थोर बहुत आर्थिक समस्या हल हुन सक्छ। कुनै यन्त्र वा उपकरणको किनमेल गरिनेछ। बिहानी पख तर्क बहस र जय झगडाको परिस्थिति देखिन्छ, तर अपराह्न पछि मनमा खुसी र प्रफुल्लता बढ्नेछ। साँझ पख आत्मीय मित्रसँग भेटघाट वा बोलाकुसारी हुन सक्छ। माया प्रेम खानपिन एवं भेटघाटको अनुकूलता मिल्नेछ। छैटौं र सातौं घरमा चन्द्रमा रहेकाले पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्न सक्छ। निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो। आज घर परिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठिक हुन्छ। व्यापारबाटको कुरा गर्दा कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ। पारिवारिक जीवन र आत्मिक आनन्दका लागि समेत उत्कृष्ट समय रहेको छ। सेवामूलक काम छ भने कार्यक्षेत्रमा सफल हुने दिन हो, तर आफ्नो काममा मात्र एकोहोरिनु भन्दा पनि जीवनसाथी वा परिवारका सदस्यहरूको इच्छा बुझेर काम गर्ने दिन हो। वैदेशिक प्रयोजनका काममा इष्टमित्र वा साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ। कुनै कुराले मनमा उत्साह जाग्नेछ। नयाँ ठाउँमा फड्को मार्ने योजना बन्न सक्छ।
गृहिणीहरूका लागि प्रयास गरेमा मन पिरोल्ने समस्यालाई हल गरी मनको बोझ कम गर्न सकिन्छ। जीवनसाथीले पनि मनको कुरो बुझिदिँदा सन्तुष्टि मिल्नेछ। दैनिक जीवनमा मनोरञ्जन राम्रोमाइलो घुमघाम र भेटघाटको समय हो। आफ्ना कुरा थोपर्नुभन्दा पनि पार्टनरको भावना बुझ्नु जाति हुन्छ। पढाइ लेखाइको क्षेत्रमा कल्पना र भावुकतामा धेरै समय बित्न सक्छ। अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन भएकाले मनोरञ्जन र खेलबाड त्यागेको ठिक हुन्छ। आजका लागि शुभ रंग रातो, शुभ अङ्क सात, शुभ दिशा पश्चिम, इष्टादेवी भगवती दुर्गा। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम कामाक्षी देवी नमः यस मन्त्रलाई कम्तीमा 9 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। धनुराशि हुनेहरूका लागि आज सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ। घरका बुजुर्ग सदस्यहरू जस्तै हजुरबा हजुरआमा आदिको सुझाव मनन गर्दा उन्नतिको नयाँ सोपान फेला पार्न सकिनेछ। प्रारम्भमा चेला चपेटा वा छोराछोरीबाट सन्तोष प्राप्त हुने समय छ, तर अपराह्नमा मनमा रिस, घमण्ड र अहंकारको प्रवेश हुनेछ। त्यसैले उठाउनु र भड्किलोपन त्यागेर अघि बढ्नु ठिक हुन्छ, नत्र तर्क बहस र वाद विवादको स्थिति पनि आउन सक्छ। न्याय कानून र प्रशासनिक कार्यक्षेत्र छ भने तपाईँले अहम भूमिका निर्वाह गर्नुपर्ने र केही न केही फाइदा लिने दिन हो। पाँचौ र छैटौ भावमा चन्द्र गोचर रहने हुँदा अनावश्यक काममा समय खेर फाल्नु हुँदैन। कुनै महत्वपूर्ण गराएसी काममा सङ्गी साथीको सहयोग लिन सकिनेछ। क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिने दिन हो। व्यापारिक प्रयोजनको काममा कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्ने समय हो। नयाँ करार वा सम्झौताको सम्भावना पनि देखिन्छ। सामाजिक संस्थामा काम गर्नुहुन्छ भने व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो। तर पनि स्वाभिमान र गवण्डका कारण यही समस्याहरू सिर्जना हुन सक्छन्। विदेशी प्रयोजनको काममा कसैसँग कुनै कुरामा वैचारिक मतभेद हुन सक्छ। सानातिना समस्यामा अल्झनु पर्ने हुन्छ। सौन्दर्यता र रमझममा धन खर्च हुनेछ। तिर्सना जाग्ने समय छ। गृहिणीहरूका लागि मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो। अनावश्यक चिन्तामा रुमलिने हुँदा अपेक्षा गरे अनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला। प्रेम प्रसंगको कुरा गर्दा दुधारेपन अलमल र चिडचिडेपन हावी हुने दिन हो। अज पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति शंका उब्जनालाई दिक्क लाग्ने समय छ। बौद्धिक क्षेत्रको कुरा गर्दा अतिरिक्त क्रियाकलापको प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ, तर कलह र विवादको योग बनेको छ, त्यसैले कम बोल्नु ठिक हुन्छ। आजका लागि शुभ रंग ध्वासे वा कालो, शुभ अङ्क छ, शुभ दिशा दक्षिण, इष्ट देवता भगवान भोले शंकर। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम धाम राहवे नमः यस मन्त्रलाई कम्तीमा 18 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। मकर राशि हुनेहरूका लागि आज गराएसी समस्यामा केन्द्रित रहनुपर्नेछ। आर्थिक बाटो पनि बलियो देखिँदैन, तथापि प्रयास गरेमा देखिएका चुनौती र बाधा अडचनलाई दूर गर्न सकिनेछ। वैदेशिक रोजगारी वा उक्त प्रयोजनको काम नै कार्यक्षेत्र हो भने आज धेर थोर लाभ पनि हुन सक्छ। प्रेम जीवन र गृह सुखका लागि त्यति अनुकूल समय देखिँदैन, तर किशोर किशोरी आत्मरतिमा वा मनोरञ्जनमा रमाउनेछन्। बेलुकी पख ज्ञानमूलक र आध्यात्मिक विषयवस्तुको मोह जाग्नेछ। छोराछोरीको चिन्ताले सताउन सक्छ। समग्रतामा बुद्धि र विवेकको प्रयोग गर्न सके धेर थोर लाभ पाउने दिन हो। बिहानी पख चौथो घरमा देखिए पनि आज मूलत विद्यास्थानमा चन्द्र गोचर रहेकाले अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिनेछ। आर्थिक सुविधाको विशेष समाचार प्राप्त हुनेछ। यही समय घर परिवार र सन्ततिको जिम्मेवारीमा बित्न सक्छ। सम्झौता वा करार गर्न अनुकूल समय छ। व्यापार वा कारोबार गर्नेका लागि सांसारिक सुख प्रतिको झुक्का बढ्नेछ। जुनियर स्थापको अभावमा कारोबार प्रभावित बन्न सक्छ र घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिनेछ। सेवामूलक काम छ भने व्यक्तित्व विकास र उज्जवल भविष्यको कामना राखी काम गर्ने समय हो। प्रयास गरेमा इन सर्भिस अध्ययन वा तालिमको अवसर प्राप्त हुनेछ। परदेशको बसाइ छ भने नयाँ ज्ञान सिक्ने मौका छ। धैर्य एवं लगनशील बन्न सके हाके ताकेको काममा सफलता मिल्नेछ। दिगो लगानीबाट फाइदा हुने दिन हो। गृहिणीहरूका लागि टाढा रहेका छोराछोरी मार्फत राम्रो समाचार आउने तथा सुख सन्तोष मिल्ने राम्रो दिन छ। आफूले चिताएका हाके ताकेका काम पनि सम्पन्न हुने समय हो। प्रेम जीवनमा प्रियजन र आफन्तलाई सहसहयोग गर्ने समय हो। आज पार्टनरलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ। शैक्षिक प्रयोजनको कुरा गर्दा
परीक्षा प्रतियोगिता वा अन्तर्वार्ता आदिको तयारीमा हुनुहुन्छ भने अझ कसिएर प्रयास गर्नुहोला। मिहिनेत अनुसार राम्रो रिजल्ट निकाल्न सकिनेछ। आजका लागि शुभ रंग सेतो, शुभ अङ्क पाँच, शुभ दिशा पूर्व, इष्टदेवी माता सरस्वती त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम सम सूर्यात्मजाय नमः यस मन्त्रलाई कम्तीमा 23 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। कुम्भ राशि हुनेहरूका लागि आज थोरै लगानीबाट पनि राम्रो मुनाफा कमाउन सकिने सुन्दर दिन छ। माता पिता वा परिवारको ज्येष्ठ सदस्यको कुरा सुनिदिनु र सेवा चाकरी गर्नु ठिक हुन्छ। सामाजिक हैसियत र पद प्रतिष्ठामा वृद्धि हुनेछ। सामाजिक क्रियाकलापबाट आत्मसन्तुष्टि मिल्नेछ। प्रयत्न गर्दा कार्यक्षेत्रबाट राम्रो उपलब्धि निकाल्न सकिन्छ। दाजुभाइ र मित्रवर्गको साथ पाइनेछ। जिताएको काम बनाउन सकिनेछ। परिश्रम गरे अनुसार सुपद परिणाम पाइने समय हो। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनतले सामान्य स्थान दिलाउनुका साथै सफलताको शिखरमा पुर्याउन सक्छ। बेलुकी पख गराएसी समस्याहरू देखा पर्न सक्छन्। बिहान 7:34 चौथो घरमा चन्द्रमाको उपस्थिति छ, त्यसैले कामधन्दालाई पर सारेर केही समय विश्राम लिनु र मुड फ्रेस गर्नु उचित हुन्छ। त्यस्तै आय स्रोत र पद प्रतिष्ठामा वृद्धि होस् भन्ने उद्देश्यले सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु आवश्यक देखिन्छ। व्यवसायीहरूका लागि कारोबारलाई नयाँ गति दिने प्रयत्न हुनेछ। आशाका पछि लाग्नु स्वाभाविक हो, तर पनि आज कसैको आश्वासन वा लोभमा भुलिनु हुँदैन। सामाजिक संस्थामा काम गर्नुहुन्छ भने नैराश्य एकहरोपन बढ्न सक्छ। कार्यक्षेत्रमा सहयोगी स्टाफ वा जुनियर कर्मचारीका तथा घर परिवारमा परिवारका सदस्यको कुरा सुन्ने तथा भावना बुझ्ने दिन हो। वैदेशिक रोजगारीको कुरा गर्दा सानातिना बाधा अवरोध आइलागे पनि काम रोकिने छैन। कार्य सम्बन्धनमा सहजता मिल्नेछ। घरबाट शुभ कार्यको समाचार आउन सक्छ। गृहिणीहरूका लागि कामधन्दामा एक्लै खट्नुपर्ने दिन हो। आशा देखाउनेहरूले पनि सहयोग गर्ने परिस्थिति बन्दैन, अत व्यस्त रहँदा रहँदै दिन बितेको पत्तो पाइने छैन। प्रेम प्रसङ्गको कुरा गर्दा परिबन्ध र बाध्यतामा खुम्चनु पर्दा मन निराश बन्न सक्छ। चाहँदा चाहँदै पनि पार्टनरको इच्छा अनुसार समय दिन नपाउँदा झन् नरमाइलो लाग्न सक्छ। पढाइ लेखाइको क्षेत्रमा घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्न सक्छ। गरिएर बस्नुभन्दा अभिभावक समक्ष आफ्ना कुरा राखी निकास खोज्नु राम्रो हुन्छ। आजका लागि शुभ रङ सुमित रातो, शुभ अङ्क चार, शुभ दिशा उत्तर, इष्टदेवी माता दुर्गा। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम भानु पुत्राय नमः यस मन्त्रलाई कम्तीमा 23 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। मीन राशि हुनेहरूका लागि आज राम्रो माइलो त्यागेर पराक्रमी र सामाजिक क्रियाकलापमा संलग्न हुने दिन छ। सृजनात्मक र रचनात्मक क्रियाकलापमा जुट्न सकिन्छ। वित्तीय कारोबार वा व्यापारिक लगानीका दृष्टिले नयाँ काम गर्न उचित समय छ। अझ साझेदारीमा कुनै कामको थालनी गरेमा धनार्जनका नयाँ र वैकल्पिक मार्गहरू देखा पर्नेछन्। विगतमा गरेको कर्मको प्रतिफल पाइनेछ। घर परिवारका साथमा सानोतिनो यात्रामा निस्कने योग छ। बदलिँदो समयसँगै मनोवृत्तिमा समेत परिवर्तन हुनेछ। समग्रतामा पराक्रम बढ्ने, मान प्रतिष्ठा पाइने र सामाजिक मर्यादामा अभिवृद्धि हुने सुन्दर दिनको आगमन भएको छ। दोस्रो र तेस्रो भावमा चन्द्रमा रहेकाले पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईँलाई आर्थिक रूपमा समृद्ध बन्न मदत गर्नेछ। धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्य वृद्धि हुनेछ। व्यापारीको कुरा गर्दा कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ। अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन सक्छ। सेवामूलक काम छ भने सहकर्मी र जुनियर साथको काममा अल्न लिँदा नियमित काममा बाधा पुग्नेछ। तथापि गरेका क्रियाकलापमा आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो। वैदेशिक प्रयोजनका काममा ठिक समयमा सही निर्णय लिन सकिने दिन हो। सामाजिक र राजनैतिक क्षेत्रको चासो बढ्नेछ। सांगठनिक काम वा साथीभाइको जमघटमा सहभागी हुन सकिन्छ। गृहिणीहरूका लागि साथीभाइ र इष्टमित्रसँग हाँसखेल र कुराकानी गर्ने दिन हो। राम्रो माइलोमा दिन बित्नेछ। कुनै सामाजिक वा परोपकारी काममा दिलचस्पी जाग्नेछ। प्रेम जीवनमा नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिँदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ। बौद्धिक क्षेत्रको कुरा गर्दा सहकार्यको भावना विकसित हुनेछ। पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइ लेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुने समय छ। आजका लागि शुभ रङ गुलाबी वसिन्दुरे, शुभ अङ्क तीन, शुभ दिशा पश्चिम, इष्ट देवता श्री हनुमानजी। त्यस्तै आज
कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम वायु पुत्राय नमः यस मन्त्रलाई कम्तीमा 21 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। राशिफलको क्रम समाप्त भएको छ। यस राशिफलमा समेटिएका विवरणहरू ज्योतिषीय गणनामा आधारित विषय हुन् जुन तपाईँका लागि राम्रो वा नराम्रो जे पनि हुन सक्छ। राशिफल सुनेपछि पनि तपाईँले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्य पालना गर्नु पर्दछ र परोपकारी वा सामाजिक भावना राख्नु पर्दछ। यसो गर्नुभयो भने यहाँ लिखित निष्ठाहरू नाश हुन्छन् वा न्यूनीकरण हुनेछन् अनि राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ। यो सचेतनापछि आजको राशिफलको सम्पूर्ण अङ्क समाप्त हुन्छ। म प्रस्तुता सुकृति कोइराला अब यहाँहरूबाट विदा लिने अनुमति चाहन्छु। तपाईँको आजको दिन सुखद होस्, मंगलमय बनोस्, सत्कर्म गर्ने प्रेरणा प्राप्त होस्, इच्छाएको मानधन र सम्पत्तिको प्राप्ति होस्, घर परिवार र इष्टमित्र बीच मेलमिलाप र खुसियाली छाओस्, कार्यक्षेत्रमा सदैव उन्नति प्रगति होस्, स्वच्छ रहनुहोस्, स्वस्थ रहनुहोस्, सतर्क रहनुहोस्। सबैमा शुभकामना, नमस्कार।

0: Media Extreme Energy Drink.
1: अब माता मनोकामना उपचार केन्द्र इलाममा लेजर प्रविधिद्वारा फाइल्स फिस्टुलाको उपचार सेवा उपलब्ध छ। कि तपाईलाई छाला यौन मैला निसन्तान तथा छातीमा दागको समस्या छ? यदि छ भने काठमाडौँबाट आउने विशेषज्ञ डाक्टर सत्यम घिमिरे प्रत्येक महिनाको 14 गते आउने हुँदा सम्पर्क गरी स्वास्थ्य उपचार लिनुहोस्। अनुहारको चाया, पोतो, दाग, डनिफोर, एलर्जी, सोरासिस, नङ पाक्ने, दाँत मैलावरीमा गडबडी, सेतो पानी बग्ने, उत्तेजनामा कमी, स्वप्न दोष, पिपाउने, पिसाब फुल्ने, प्रोस्टेटको समस्या आदि। काठमाडौँबाट प्रत्येक महिनाको 23 गते पेट, पाइल्स, फिस्टुला, फिसर तथा मलद्वार रोग विशेषज्ञ डाक्टर राजीव घिमिरेबाट उपचार सेवा उपलब्ध छ। बिना अपरेशन चारसूत्र विधिबाट सम्पूर्ण मलद्वार सम्बन्धी ग्यारेन्टीका साथ उपचार गरिन्छ। कब्जियत, मासु पलाएको, बेर्नु निस्किने, मलद्वार वरिपरि फोका फोकी आउने, चिलाउने, दुख्ने, बोल्ने, दिशा गर्दा रगत आउने आदि। यहाँ अत्याधुनिक मेसिनद्वारा मुसाकोठी, खेल, दाग नदेखिने गरी निकालिन्छ। एक्सरेमा देखिएको छातीको दागको औषधि पनि उपलब्ध छ। जाड रक्सी, खैनी, चुरोट, छुटाउने तथा मोटाउने औषधि उपलब्ध छ। पानी ट्याङ्की सिलिगुडीको सम्पूर्ण सेवा अब इलाम बजारबाट उपलब्ध छ। सम्पर्क माता मनोकामना उपचार क्लिनिक इलाम बजार, सिद्धार्थ ब्याङ्क भएको घरको तल्लो तल्लामा, आइमीको पछाडि पट्टिको सटरमा। फोन नम्बर 0275248063, मोबाइल नम्बर 98526850।
2: एसएपछि स्वास्थ्य क्षेत्रमा आफ्नो उज्जवल भविष्य बनाउन चाहनुहुन्छ? इलाम टेक्निकल इन्स्टिच्युट सिटिभिटीबाट सम्बन्धन प्राप्त यस संस्थामा शैक्षिक सत्र 2083-84 को लागि नयाँ भर्ना खुल्यो।
3: दक्ष प्राविधिक शिक्षा उज्जवल भविष्यको आधार भन्ने मूल मन्त्रका साथ हामी गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध छौ। हाम्रा उत्कृष्ट कार्यक्रमहरू जेनेरल मेडिसिन, एचए, 40 सिट्स, मेडिकल लेबोरेटरी टेक्नोलोजी, सीएमएलटी, 30 सिट्स भर्नाको लागि आवश्यक योग्यता एसईई, एसएलसी उत्तीर्ण, मिनिमम जीपीए 2.0, सिमिट सिट मात्र उपलब्ध छ। विद्यार्थी छनौट पूर्णतया योग्यताको आधारमा हुने भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। आवश्यक कागजातहरू मार्कसिट, क्यारेक्टर सर्टिफिकेट, सिटिजनसिप, बर्थ सर्टिफिकेट, पासपोर्ट साइज फोटो। थप जानकारी र अनलाइन भर्ना प्रक्रियाको लागि हामीलाई सम्पर्क गर्नुहोस्। इलाम टेक्निकल इन्स्टिच्युट खरेल डाँडा इलाम, सम्पर्क 0275-21-763, 98-060-82-375।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी, रेडिएसन थेरापी, सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड थापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
5: मायो मेडिकल इलाममा विभिन्न रोगको उपचारका लागि विशेषज्ञ डाक्टरहरूको सेवा उपलब्ध छ।
6: डाक्टर आभास निरौला असार 18 गते बिहिबार आउँदैछ।
7: उपचार हुने रोगहरू मानसिक तनाव भएमा, टाउको दुखेमा, निन्द्रा नलाग्ने, उदासीन हुने, बिर्सने, घबराहट हुने, एकोरिने, छारे रोग हुने, साथै कुनै पनि नशालु पदार्थको लत बस्ने र नशा सम्बन्धी रोग भएमा सम्पर्क राख्नुहोला।
8: वरिष्ठ हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर
6: आनन्द राज खनाल आउँदैछ।
7: उपचार हुने रोगहरू हाड जोड्ने, नशा, बाथ रोग, ढाड कम्बर, छाती, नशा झमझम गर्ने, नशा च्यापिएको, हात खुट्टा भाँचिएको आदि भएमा सम्पर्क गर्नुहोला।
6: नाक कान घाँटी रोग विशेषज्ञ तथा सर्जन रोशन घिसिङ असार 11 गते बिहिबार आउँदै हुनुहुन्छ।
1: छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर माधव गौतम असार एक गते सोमबार आउँदै हुनुहुन्छ।
7: शरीरमा चार दुबी आउ खटिरा छाला चिलाउने जस्ता समस्या भएमा सम्पर्क गर्नुहोला।
1: अंशुमाली जोशीद्वारा सञ्चालित काठमाडौँ डायबिटिज तथा थाइरोइड सेन्टरबाट मधुमेह ब्लड प्रेसर र थाइरोइडको विशेषज्ञ एन्डोक्राइनोलोजिस्ट डाक्टर सन्दीप चन्द्र श्रेष्ठ असार चार गते बिहिबार आउँदै हुनुहुन्छ। माया मेडिकल इलाममा सुपथ मूल्यमा औषधिका साथै दैनिक फिजिसियन डाक्टर भिडियो एक्सरे रगत पिसाब ल्याब जाँचको सेवा पनि उपलब्ध रहेको जानकारी गराउँदछौ। मुटु पेट छाती मृगौला रोगमा विशेषज्ञता हासिल गरिसक्नु भएका फिजिसियन डिपार्टमेन्टका प्रमुख वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर गोपाल मिश्र बीएनसी अस्पतालबाट असार 25 गते बिहिबार आउँदै हुनुहुन्छ। माई मेडिकल हल नवीन चोक इलाम 0275311065 98427 2577 98144725077
5: सम्पर्क स्थान माई मेडिकल नवीन चोक इलाम बजार।
1: सम्पर्क नम्बर 0275311065।

0: शिक्षा परीक्षा एसईई 2082 सफलता हासिल गर्नुहुने देशैभरिका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
1: एसई पछि अब के गर्ने, कहाँ पढ्ने, चिन्ता छोड्नुहोस्। तपाईँकी सरिलाममा विगत लामो समयदेखि गुणस्तरीय शिक्षाको सम्भाग बनिरहेको श्री हेरिटेज नेशनल एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 नयाँ भर्ना खुल्यो।
0: यस वर्ष एसईई 2082 चार जीपीए सहित जिल्लामै सर्वोत्कृष्ट नतिजा र कक्षा 12 समेत लगातार उत्कृष्ट नतिजा ल्याउन सफल हेरिटेज नेशनल एकाडेमीमा व्यवस्थापन संकाय म्यानेजमेन्ट स्ट्रीम अन्तर्गत
1: होटल म्यानेजमेन्ट,
0: कम्प्युटर साइन्स
1: र बिजनेस स्टडीज
0: विषयहरूमा भर्ना आवेदन फारम धमाधम वितरण भइरहेको छ।
1: अनुशासन, नैतिकता र गुणस्तरीय शिक्षाको मार्गमा निरन्तर हिँडिरहेको यस विद्यालयमा आउनुहोस् र आफ्नो उच्च शिक्षाको सुनौलो भविष्य सुनिश्चित गर्नुहोस्।
0: हाम्रा मुख्य विशेषताहरू:
1: दक्ष एवं अनुभवी शिक्षक टोली,
0: आधुनिक कम्प्युटर ल्याब,
1: होटल म्यानेजमेन्टको प्रयोगत्मक कक्षा,
0: मल्टिमिडिया जडित कक्षा कोठा,
1: आफ्नै बास्केटबल, भलिबल कोर्ट र फुटबल मैदान,
0: साथै सुरक्षित यातायातको सुविधा।
1: आउनुहोस्, सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: भर्ना तथा विस्तृत जानकारीका लागि सम्पर्क
1: श्री हेरिटेज नेशनल एकाडेमी माध्यमिक विद्यालय, इलाम नगरपालिका 9, सिंहनगर, इलाम।
0: टीका प्रसाद फुयाल अध्यक्ष 98426-35948, सञ्जीव पल तामाङ प्रिन्सिपल 98526-80446।

0: वर्षौंदेखि अनुभवर अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191बाट सम्मानित वज्रम स्टीलको TNT छड आइबीएम एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीयौंसम्म ढुक्क हुनुहोस्। वज्रम स्टील, शक्तिको नयाँ अवतार।
1: आगो लागिका घटना हुन नदिन कि कस्ता सावधानी तथा उपायहरू अपनाउनुपर्छ। वन क्षेत्रमा जताभावी चुरुटका खुट्टा वा सलाई लाइटर नफ्याँक्ने, निश्चित दूरीमा घाँसपात सफा गरेर अग्नि रेखा बनाउने जसले आगोलाई अघि बढ्न दिँदैन, सुक्खा मौसम शुरू हुन अघि नै प्राविधिकको निगरानीमा पुराना पात पतिङ्गर जलाएर नष्ट गर्ने, पिकनिक वा वनभोज जाँदा बालेको आगो पूर्ण रूपमा निभाउने गर्नुपर्छ। आगो लागेको देख्ने बित्तिकै तुरन्तै वन कार्यालय प्रहरी वा दमकललाई खबर गर्नुपर्छ। सामुदायिक वन उपभोक्ता समूहहरूले डढेलो नियन्त्रण गर्ने सामग्री र औजार पनि तयारी अवस्थामा राख्ने गरौं। सब डिभिजन वन कार्यालय इलाम।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761005030।

कार्कीले उक्त क्यान्टीनले गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन 2075 भएको व्यवस्था बमोजिम सो क्यान्टीनलाई जरिवाना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अनुगमनमा खटिएको टोलीले क्यान्टीनबाट रहेका म्याद नागेका 6560 रूपियाँ बराबरका अण्डा चना र बदाम बरामद गरी नष्ट गरेको छ। त्यसै गरी भक्तपुरको चाङ्गु नारायण नगरपालिका स्थित जयछुमा गणेश शुद्ध खानेपानी प्राइभेट लिमिटेडलाई खरिद बिल नराखेको अभियोगमा 10,000 रूपियाँ जरिवाना समेत गरिएको छ। अनुगमनका क्रममा अन्य 10 फर्मलाई सुधार गर्न निर्देशन दिइएको छ। विभागले बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने उद्देश्य अनुरूप उपभोक्ता हित विपरीतका गतिविधि गर्ने र गर्ने उद्योग तथा फर्ममाथि निरन्तर अनुगमन र कार्यवाही प्रक्रिया अगाडि बढ़ाउँदै आएको छ। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापतको महसुल बुझाउन अटेर गरेका उद्योगले कार्यवाही गर्ने सरकारको चेतावनीपछि थमाथम बकेउता बुझाउन थालेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 7 दिनभित्र बाँकी महसुल नबुझाए कानून अनुसार बकेउता रकम असुल उपर गर्ने चेतावनी दिएपछि विभिन्न 10 औद्योगिक क्षेत्रमा संचालित उद्योगले महसुल बुझाउन थालेका हुन्। औद्योगिक क्षेत्रमा संचालनमा रहेका उद्योगहरूले पछिल्लो सूचनाका आधारमा रू 1 करोड़ भन्दा बढ़ी बकेउता भुक्तानी गरिसकेको लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो। सरकारको स्वामित्वमा रहेको लिमिटेडले यही जेठ 25 गते सूचना जारी गर्दै उद्योगलाई 7 दिनभित्र बकेउता रकम बुझाउन निर्देशन दिएको थियो। 300 भन्दा बढ़ी उद्योगले महसुल बापत रू 88 करोड़ भन्दा बढ़ी बकेउता तिर्न बाँकी रहेको छ। उद्योग मन्त्री गौरी कुमारीले उद्योगीले तिर्नुपर्ने बकेउता तत्काल असुल गर्न निर्देशन दिनुभएको थियो। नेपालको वित्तीय अपराध अनुसन्धान इतिहासमै सबैभन्दा ठूलो र जटिल मानिएको एक प्रकरणले राज्य संयन्त्रलाई नै प्रभाव पारेको श्रृंखलाबद्ध आर्थिक अपराधको पर्दाफाश गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले संयुक्त रूपमा गरेको लामो अनुसन्धानपछि विवादास्पद व्यवसायी दीपक भट्ट र व्यवसायी खराना शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल सहित 26 विरूद्ध 1,07,000,000 रूपियाँ भन्दा बढ़ीको बिगो दावी सहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो। सीआईबीले यसै प्रकरणमा भट्ट र अग्रवाल सहितका 40 विरूद्ध 3.5 अर्बको बिगो माग गरी मुद्दा दायरका लागि 2 हप्ता अघि नै छुट्टै सिफारिश गरिसकेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका निर्देशक उत्तम कुमार घिमिरेका अनुसार बीमा धितोपत्र बैंकिङ तथा विदेशी विनिमय सम्बन्धी 4 कसुर अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो। विभागको अनुसन्धानमा उक्त संगठित गिरोहले योजनाबद्ध रूपमा गरेको आर्थिक अनियमितता र जालसाजीपूर्ण कारोबार गरेको खुलेको छ। नेपाल सरकारले कार्यान्वयनको निर्णय गरेसँगै 3 दशक अघि गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग अर्थात रावल आयोगको प्रतिवेदनले सार्थकता पाएको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले गरेको निर्णयपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुने निश्चित भएको छ। सरकारको यो निर्णयले सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ। उल्लेखित सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणकारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने प्रक्रिया पनि अगाडि बढ़ने भएको छ। गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटमा प्रत्यक्ष र समानुपातिक सांसदलाई भाग दिएर योजना मागिएको छ। सबै दलका सांसदलाई समान बजेट दिएर योजना माग गरिएको हो। नेपाली कांग्रेस र नेकपा एमालेबीच आगामी बजेटमा सांसदहरूका योजना राख्न राजनीतिक सहमति नै भएको छ। प्रदेश सरकारको दोस्रो कार्यकालको अन्तिममा आइसकेको भए पनि अहिलेसम्म बजेट निर्माण र योजना छनौटको कुनै प्रभावकारी संयन्त्र वा मापदण्ड अनुसार काम भने गर्न सकिएको छैन। प्रदेशको प्राथमिकता र आवश्यकताका आधारमा भन्दा पनि सांसदका रूचिका योजना हालेर अघिल्ला वर्षहरूमा जस्तै यसपटक पनि बजेट ल्याउन लागि 31,97,00,000 रूपियाँको चालू बजेट ल्याएको गण्डकी प्रदेश सरकारले झण्डै 3 आकारको बजेट ल्याउने गृह कार्य गरिरहेको छ। गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटमा प्रत्यक्ष र समानुपातिक सांसदलाई भाग दिएर योजना मागिएको छ। ग्लोबल आईएमई बैंक लिमिटेडको संचालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त हुनुभएको छ। शुक्रबार बसेको बैंकको संचालक समिति बैठकले भट्टरालाई रिक्त रहेको स्वतन्त्र महिला संचालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त संचालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक विशेष समारोहभित संचालक समितिमा स्वागत गर्नुभएको छ। नवनियुक्त संचालक भट्टराईसँग सार्वजनिक प्रशासन सुशासन र विकास व्यवस्थापनको क्षेत्रमा 3.5 दशकभन्दा लामो अनुभव छ।
पूर्व सचिव भट्टराईले सिंचाई मन्त्रालय नेपाल ट्रस्टको कार्यालय राष्ट्रिय योजना आयोग राष्ट्रिय सूचना आयोग महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा रहेर काम गर्नु भएको थियो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको 24 वार्षिक साधारण सभाबाट नयाँ कार्य समिति चयन भएको छ। इपानको विधानमा भएको व्यवस्था अनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष मोहन डागी स्वतः अध्यक्षमा चयन हुनुभएको छ। वरिष्ठ उपाध्यक्षमा उत्तम ब्रोन लामा तथा सातजना उपाध्यक्षहरूमा हिमप्रसाद पाठक, सुशन कर्माचार्य, विक्रम नेउपाने, नरेन्द्र वल्लभ पन्त, बलराम खतिवड़ा, प्रकाश पुलाल र उत्तर कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। महासचिवमा टेकनाथ आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवमा सबिना सुशन कुमारी जोशी, विजय मोहन भट्टराई, कुबेरमणि नेपाल, ईशा श्रेष्ठ, अभिज्ञा मल्ल निर्वाचित भएका छन्। कृष्ण घिमिरे र दीपक पौडेललाई सचिव पदमा नियुक्त गरिएको छ। धेरै पदमा निर्विरोध निर्वाचित भए पनि कोषाध्यक्ष पदका लागि भने चुनाव भएको थियो। कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित हुनुभएको छ। त्यस्तै महिला सदस्यतर्फ ज्योति गैरे, संगीता धमला, प्रतिमा घेवाली निर्विरोध निर्वाचित हुनुभएको छ। खुला सदस्यतर्फ भरत मणि छतकुली, भरत खड्का, नारायण पौडेल, जगत बहादुर पोखरेल, जगदीश शिवाकोटी, पदम केसी, मिलन खड्का लगायत नियुक्त हुनुभएको छ। नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर 151 रूपियाँ 88 पैसा र बिक्री दर 152 रूपियाँ 48 पैसा निर्धारण गरिएको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर 175 रूपियाँ 80 पैसा र बिक्री दर 176 रूपियाँ 50 पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर 203 रूपियाँ 73 पैसा र बिक्री दर 204 रूपियाँ 54 पैसा, स्विस फ्रांक एकको खरिद दर 190 रूपियाँ 78 पैसा र बिक्री दर 191 रूपियाँ 53 पैसा कायम गरिएको छ। त्यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर 106 रूपियाँ 92 पैसा, बिक्री दर 107 रूपियाँ 35 पैसा, क्यानेडियन डलर एकको खरिद दर 108 रूपियाँ 58 पैसा र बिक्री दर 109 रूपियाँ 01 पैसा, सिङ्गापुर डलर एकको खरिद दर 118 रूपियाँ 30 पैसा र बिक्री दर 118 रूपियाँ 77 पैसा तोकिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: extreme energy drink.
1: अब माता मनोकामना उपचार केन्द्र इलाममा लेजर प्रविधिद्वारा फाइल फिस्टुलाको उपचार सेवा उपलब्ध छ। के तपाईलाई छाला यौन मैला निसन्तान तथा छातीमा दागको समस्या छ? यदि छ भने काठमाडौँबाट आउने विशेषज्ञ डाक्टर सत्यम घिमिरे प्रत्येक महिनाको 14 गते आउने हुँदा सम्पर्क गरी स्वास्थ्य उपचार लिनुहोस्। अनुहारको चाया, पोतो, दाग, डनीफोर, एलर्जी, सोरासिस, नङ पाक्ने, दाँत मैलावरीमा गडबडी, सेतो पानी बग्ने, उत्तेजनामा कमी, स्वप्न दोष, पिपाउने, पिसाब पोल्ने, प्रोस्टेटको समस्या आदि। काठमाडौँबाट प्रत्येक महिनाको 23 गते पेट, पाइल्स, फिस्टुला, फिसर तथा मलद्वार रोग विशेषज्ञ डाक्टर राजीव घिमिरेबाट उपचार सेवा उपलब्ध छ। बिना अपरेशन चार सूत्र विधिबाट सम्पूर्ण मलद्वार सम्बन्धी ग्यारेन्टीका साथ उपचार गरिन्छ। कब्जियत, मासु पलाएको, बेर्नु निस्किने, मलद्वार वरिपरि फोका फोकी आउने, चिलाउने, दुख्ने, बोल्ने, दिशा गर्दा रगत आउने आदि। यहाँ अत्याधुनिक मेसिनद्वारा मुसाकुठी, खेल, दाग नदेखिने गरी निकालिन्छ। एक्सरेमा देखिएको छातीको दागको औषधि पनि उपलब्ध छ। जाड रक्सी, खैनी, चुरोट, छुटाउने तथा मोटाउने औषधि उपलब्ध छ। पानी ट्याङ्की सिलिगुडीको सम्पूर्ण सेवा अब इलाम बजारबाट उपलब्ध छ। सम्पर्क माता मनोकामना उपचार क्लिनिक इलाम बजार, सिद्धार्थ ब्याङ्क भएको घरको तल्लो तल्लामा, आइएमको पछाडि पट्टिको सटरमा। फोन नम्बर 0275248063, मोबाइल नम्बर 98526180650। एसई पछि स्वास्थ्य क्षेत्रमा आफ्नो उज्जवल भविष्य बनाउन चाहनुहुन्छ? इलाम टेक्निकल इन्स्टिच्युट सिटिभिटीबाट सम्बन्धन प्राप्त यस संस्थामा शैक्षिक सत्र 2083-84 लागि नयाँ भर्ना खुल्यो। दक्ष प्राविधिक शिक्षा उज्जवल भविष्यको आधार भन्ने मूल मन्त्रका साथ हामी गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध छौ। हाम्रा उत्कृष्ट कार्यक्रमहरू जेनेरल मेडिसिन, एचए, फोर्टिसिड्स, मेडिकल लेबोरेटरी टेक्नोलोजी, सीएमएलटी, थर्टिसिड्स भर्नाको लागि आवश्यक योग्यता एसईई, एसएलसी उत्तीर्ण, मिनिमम जीपीए 2.0, सिमिट सिट मात्र उपलब्ध छ। विद्यार्थी सनद पूर्णतया योग्यताको आधारमा हुने भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। आवश्यक कागजातहरू मार्कसिट, क्यारेक्टर सर्टिफिकेट, सिटिजनसिप, बर्थ सर्टिफिकेट, पासपोर्ट साइज फोटो। थप जानकारी र अनलाइन भर्ना प्रक्रियाको लागि हामीलाई सम्पर्क गर्नुहोस्। इलाम टेक्निकल इन्स्टिच्युट खरेलडाँडा इलाम, सम्पर्क 0275218763, 98060-82375।
2: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी, रेडिएसन थेरापी, सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
3: माई मेडिकल इलाममा विभिन्न रोगको उपचारका लागि विशेषज्ञ डाक्टरहरूको सेवा उपलब्ध छ।
1: डाक्टर आभास निरौला असार 18 गते बिहिबार आउँदै हुनुहुन्छ।
4: उपचार हुने रोगहरू मानसिक तनाव भएमा, टाउको दुखेमा, निन्द्रा नलाग्ने, उदासीन हुने, बिर्सने, घबराहट हुने, एकोरिने, छारे रोग हुने, साथै कुनै पनि नशालु पदार्थको लत बस्ने र नशा सम्बन्धी रोग भएमा सम्पर्क राख्नुहोला।
5: वरिष्ठ हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर
1: आनन्द राज खनाल आउँदै हुनुहुन्छ।
4: उपचार हुने रोगहरू हाड जोड्ने, नशा, बाथ रोग, ढाड कम्बर, छाती, नशा झमझम गर्ने, नशा च्यापिएको, हात खुट्टा भाँचिएको आदि भएमा सम्पर्क गर्नुहोला।
1: नाक कान घाँटी रोग विशेषज्ञ तथा सर्जन रोशन घिसिङ असार 11 गते बिहिबार आउँदै हुनुहुन्छ। छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर माधव गौतम असार एक गते सोमबार आउँदै हुनुहुन्छ।
4: शरीरमा दाद, दुबी, आउखटिरा, छाला चिलाउने जस्ता समस्या भएमा सम्पर्क गर्नुहोला।
1: अंशुमानी जोशीद्वारा सञ्चालित काठमाडौँ डायबिटिज तथा थाइरोइड सेन्टरबाट मधुमेह, ब्लड प्रेसर र थाइरोइडको विशेषज्ञ एन्डोक्राइनोलोजिस्ट डाक्टर सन्दीप चन्द्र श्रेष्ठ असार चार गते बिहिबार आउँदै हुनुहुन्छ। माया मेडिकल इलाममा सुपथ मूल्यमा औषधिका साथै दैनिक फिजिसियन डाक्टर, भिडियो एक्सरे, रगत, पिसाब, ल्याब जाँचको सेवा पनि उपलब्ध रहेको जानकारी गराउँदछौ। मुटु, पेट, छाती, मृगौला रोगमा विशेषज्ञता हासिल गरिसक्नु भएका फिजिसियन डिपार्टमेन्टका प्रमुख वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर गोपाल मिश्र बीएनसी अस्पतालबाट असार 25 गते बिहिबार आउँदै हुनुहुन्छ। माई मेडिकल हल, नवीन चोक, इलाम, 0275-23-165, 98-427-24-577, 98-14-94-25-77।
3: सम्पर्क स्थान माई मेडिकल, नवीन चोक, इलाम बजार।
1: सम्पर्क नम्बर 0275-23-165।

0: माध्यमिक शिक्षा परीक्षा एसईई 2082 सफलता हासिल गर्नुहुने देशैभरिका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
1: एसईई पछि अब के गर्ने, कहाँ पढ्ने, चिन्ता छोड्नुहोस्। तपाईँकै सरिलाममा विगत लामो समयदेखि गुणस्तरीय शिक्षाको सम्भाग बनिरहेको श्री हेरिटेज नेशनल एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 नयाँ भर्ना खुल्यो।
0: यस वर्ष एसईई 2082 चार जीपीए सहित जिल्लामै सर्वोत्कृष्ट नतिजा र कक्षा 12 समेत लगातार उत्कृष्ट नतिजा ल्याउन सफल हेरिटेज नेशनल एकाडेमीमा व्यवस्थापन संकाय म्यानेजमेन्ट स्ट्रीम अन्तर्गत
1: होटल म्यानेजमेन्ट,
0: कम्प्युटर साइन्स
1: र बिजनेस स्टडीज
0: विषयहरूमा भर्ना आवेदन फारम धमाधम वितरण भइरहेको छ।
1: अनुशासन, नैतिकता र गुणस्तरीय शिक्षाको मार्गमा निरन्तर हिँडिरहेको यस विद्यालयमा आउनुहोस् र आफ्नो उच्च शिक्षाको सुनौलो भविष्य सुनिश्चित गर्नुहोस्।
0: हाम्रा मुख्य विशेषताहरू:
1: दक्ष एवं अनुभवी शिक्षक टोली,
0: आधुनिक कम्प्युटर ल्याब,
1: होटल म्यानेजमेन्टको प्रयोगत्मक कक्षा,
0: मल्टिमिडिया जडित कक्षा कोठा,
1: आफ्नै बास्केटबल, भलिबल कोर्ट र फुटबल मैदान,
0: साथै सुरक्षित यातायातको सुविधा।
1: आउनुहोस्, सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: भर्ना तथा विस्तृत जानकारीका लागि सम्पर्क
1: श्री हेरिटेज नेशनल एकाडेमी माध्यमिक विद्यालय, इलाम नगरपालिका 9, सिंहनगर, इलाम।
0: टीका प्रसाद फुयाल अध्यक्ष 98426-35948, सञ्जीव बल तामाङ प्रिन्सिपल 98526-80446।

0: वर्षदेखि को अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 बाट सम्मानित वज्रम स्टील को TMT थर्ड आइडियल एंगल र च्यानलहरू प्रयोग शताब्दीसम्म ढुक्क हुन्छ। वज्रम स्टील शक्ति को नया अवतार।
1: आगो लागिका घटना हुन नदिन कि कस्ता सावधानी तथा उपायहरू अपनाउनु पर्छ। वन क्षेत्रमा जताभावी चुरुटका ठुटा वा सलाई ल्याडर नफ्याक्ने, निश्चित दूरीमा घाँसपात सफा गरेर अग्नि रेखा बनाउने जसले आगोलाई अघि बढ्न दिँदैन। सुक्खा मौसम शुरू हुनु अघि नै प्राविधिकको निगरानीमा पुराना पात पतिंगर जलाएर नष्ट गर्ने, पिकनिक वा वनभोज जाँदा बालेको आगो पूर्ण रूपमा निभाउने गर्नुपर्छ। आगो लागेको देख्ने बित्तिकै तुरन्तै वन कार्यालय प्रहरी वा दमकललाई खबर गर्नुपर्छ। सामुदायिक वन उपभोक्ता समूहहरूले डढेलो नियन्त्रण गर्ने सामग्री र औजार पनि तयारी अवस्थामा राख्ने गरौं। सब डिभिजन वन कार्यालय इलाम।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
1: ओडाचुङ्गा बिरता सिटी अस्पतालको बिरामीको परीक्षण र उपचारको लागि थप नयाँ जानकारी। कुनै पनि रोगको पूर्ण अनुसन्धान तथा परीक्षण गरेर मात्र सही रोगको पहिचान गरी औषधि सेवन गर्ने चाहना सबै पीड़ितको मात्र होइन डाक्टरको पनि हुन्छ। त्यसैले पूर्णटुङ्गा बिरता सिटी अस्पतालमा सबै रोगको पहिचान गरेर मात्र औषधि प्रयोग गर्नका लागि काठमाडौँको ठूला ठूला अस्पताल तथा मेडिकल कलेजमा 15 वर्षको अनुभव बच्चुले MBBS MD प्याथोलोजिस्ट डाक्टर सुनिल बस्नेतको प्रत्यक्ष आफ्नै संलग्नतामा परीक्षण सेवा शुरू गरिएको छ। त्यसैले सबै प्रकारको हड्डी, नसा, पेट, छाला, टाउको, खुट्टा, रक्त परीक्षण लगायत बाल बच्चा तथा महिला रोग, क्यान्सर आदि सबै रोगहरूको प्रत्यक्ष विशेषज्ञ डाक्टरको संलग्नतामा परीक्षण गरी विशेषज्ञ डाक्टरहरूको सल्लाहले उपचार गराउनुहोस् र रोगहरूबाट छुटकारा पाउनुहोस्। हाम्रा सबै सेवा तपाईँको शीघ्र र सरल उपचारको लागि हुनेछ। पीड़ितले आफ्नो परीक्षणको रिपोर्ट बारेमा थप जानकारी पाउन चाहेमा बिहान 8 बजेदेखि 9 बजेसम्म निशुल्क सल्लाह सेवा लिन सकिनेछ। पूर्णटुङ्गा बिरता सिटी हस्पिटल, बिरता मोड, झापा। फोन नम्बर 0235348555, मोबाइल नम्बर 98626080। नोट, यहाँ एम्बुलेन्सको सेवा उपलब्ध छ।
3: एसए पछि स्वास्थ्य क्षेत्रमा आफ्नो उज्जवल भविष्य बनाउन चाहनुहुन्छ? इलाम टेक्निकल इन्स्टिच्युट सिटिभिटीबाट सम्बन्धन प्राप्त यस संस्थामा शैक्षिक सत्र 2083-84 लागि नयाँ भर्ना खुल्यो।
4: दक्ष प्राविधिक शिक्षा उज्जवल भविष्यको आधार भन्ने मूल मन्त्रका साथ हामी गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध छौ। हाम्रा उत्कृष्ट कार्यक्रमहरू जेनेरल मेडिसिन, एचए, 40 सिट्स, मेडिकल लेबोरेटरी टेक्नोलोजी, CMLT, 30 सिट्स भर्नाको लागि आवश्यक योग्यता SEE, SLC उत्तीर्ण, मिनिमम GPA 2.0, सिमिट सिट मात्र उपलब्ध छ। विद्यार्थी सनद पूर्णतया योग्यताको आधारमा हुने भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। आवश्यक कागजातहरू मार्कसिट, क्यारेक्टर सर्टिफिकेट, सिटिजनसिप, बर्थ सर्टिफिकेट, पासपोर्ट साइज फोटो।
3: थप जानकारी र अनलाइन भर्ना प्रक्रियाको लागि हामीलाई सम्पर्क गर्नुहोस्। इलाम टेक्निकल इन्स्टिच्युट, खरेल डाँडा, इलाम। सम्पर्क 0725-21-763, 98-060-82-375।